0: रेडियो टाइगर 89.2 मेगाहर्ज गर्जन छ सधैँ बाघ सुन
1: केपी पोलिक्लिनिक भुरी गाउँमा हाजोरी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना
2: यही असो 24 गते शनिबारको दिन
1: फेरि अस्पताल नेपालगंजबाट हाजोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने प्लास्टर गर्ने अपरेशन गर्ने रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बाँचोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
3: हार्दिक आमन्त्रण। वेशभूषा भाषा संस्कृति संरक्षण औ प्रवर्धन गरी फारूनकी प्राचीन मौलिक कला संस्कृति जगाए विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसर में आयोजना हुने 16 जीवरा धरना तथा शुभकामना आदान प्रदान कार्यक्रम में यहाँहरूको उपस्थिति का लागि हार्दिक आमन्त्रण गर्दछौ। जीवरा धरना कार्यक्रम संचालन हुने मिति यही असोज 25 गते आइतबार। स्थान ठाकुर बाबा नगरपालिका वडा नम्बर 3 जुडपानी बग्ना बजार बर्दिया। आयोजक ठाकुर बाबा बर्गर सञ्जाल समिति बर्दिया।
0: तपाई सुन्दै हुनुहुन्छ रेडियो टाइगर 89.2 मेगाहर्ज गर्जन छ सधैँ बाघ सुन।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 6 बजेको छ। यस ट्यान्जेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।

0: कृष्ण शर्मासँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 22 गते बिहिबार, सन् 2026 अक्टोबर 8 तारीक असोज कृष्ण पक्षको त्रयोदशी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको दाङको रेडियो प्रकृति 93.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: कांग्रेसको नयाँ नेतृत्वको लागि आज चुनाव, सभापतिमा गगन र श्याम कृष्ण बीच प्रतिस्पर्धा, खुल्ला प्रतिस्पर्धामा महिला कम।
0: विपदमा बेपत्ता भएकालाई 45 दिनमै मृत घोषणा गर्न मिल्ने गरी अध्यादेश सिफारिश, कानूनी बाटो खुलेपछि बेपत्ताका परिवारलाई राहत वितरणको प्रक्रिया अघि बढ्ने।
1: अत्यावश्यक वस्तुको मूल्य वृद्धिले दशैं बजार महँगो, ठूला व्यवसायीसँगको प्रतिस्पर्धाले साना व्यापारी मर्कामा।
4: ठूला ठूला रिटेलरहरूसँग एउटा सानो पसले कम्पिटिसन गर्नुपर्ने स्थिति बन्यो, सरकारले ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ।
0: 10 वर्षभन्दा कम उमेरमा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव, स्वस्थ खानपान, शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तन गर्नु लाभदायक हुने।
1: र विश्वकप लीग टूको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमान एलाई 2 विकेटले हरायो, एन्फाका 11 सदस्यद्वारा कार्य समिति बैठक बोलाउन माग।

चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। नेपाली काँग्रेसको 15 महाधिवेशनबाट नयाँ नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्की बीच प्रतिस्पर्धा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेद्वारहरूको अन्तिम नामावली अनुसार सभापतिमा थापा र खड्की बीच प्रतिस्पर्धा हुने भएको हो। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला तर्फबाट उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको छ। चार उपसभापति मध्ये दुई खुला पदका लागि गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरूङ, मधु आचार्य र सुरेन्द्रराज पाण्डे प्रतिस्पर्धामा छन्। समावेशी तर्फको एक उपसभापतिका लागि जीवन परियार, फर्मुल्ला मनसुर, विनु चौधरी, रंजित कर्ण र सीता गुरूङ गरी पाँचजना प्रतिस्पर्धामा छन्। तीन महामन्त्री मध्ये दुई खुला पदका लागि अमर सिंह पुन मगर, उदय शमशेर राणा, गुरूराज घिमिरे, नयन सिंह महर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनिल कुमार शर्मा उम्मेद्वार छन्। महिला महामन्त्रीको एक पदका लागि दिला संग्रौला पन्त, महालक्ष्मी उपाध्याय डिना र रीता खनाल प्रतिस्पर्धामा छन्। महाधिवेशनमा सहभागी 7,255 प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान गर्ने भएका छन्। मतदान आज बिहान 10 बजेदेखि बेलुकी 6 बजेसम्म हुनेछ। मतदान स्थल प्रदेश अनुसार राष्ट्रिय सभागिरी र खुला मञ्चमा तोकिएको छ। कांग्रेसको नेतृत्व तहमा आरक्षणबाट महिला आउने सुनिश्चित भए पनि खुला प्रतिस्पर्धाबाट अघि सर्ने महिलाको संख्या अत्यन्तै न्यून छ। पदाधिकारीमा आरक्षित महिला र समावेशी बाहेकका पदमा महिलाको उम्मेद्वारी परेको छैन। केन्द्रीय कार्यसमिति सदस्यमा भने महिलाका लागि आरक्षित बाहेकका पदमा 12 जनाले मात्र उम्मेद्वारी दिएका छन्। 15 महाधिवेशनले सभापतिदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा 231 जनालाई निर्वाचित गर्दैछ। महिलाका लागि उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यमा गरी 69 सीट सुरक्षित गरिएको छ। आरक्षणले सुरक्षित गरेका पद बाहेक खुला र अरू समावेशी क्लस्टरमा महिला उम्मेद्वारको संख्या करिब 7% मात्र छ। महिलाका लागि आरक्षित पदमा भने तोकिए भन्दा दोब्बर तेब्बर संख्यामा महिलाको उम्मेद्वारी परेको छ।
6: सरकारले बाढ़ी पहिरो सहितका विपदमा बेपत्ता भएकालाई 45 दिनभित्र मृत्यु सरह घोषणा गरी मृत्यु दर्ता बनाउन मिल्ने गरी कानून संशोधनका लागि अध्यादेश सिफारिश गरेको छ। हालको कानून अनुसार यसका लागि 3 वर्ष कुर्नुपर्ने बाध्यता छ। मन्त्री परिषदको बुधबारको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश सहित 3 अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्षमा सिफारिश गर्ने निर्णय गरेको छ। राष्ट्रपतिबाट जारी भएपछि राजपत्रमा प्रकाशित भई कानून कार्यान्वयनमा आउनेछ। विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक हाल अध्यादेशको प्रक्रियामा संलग्न। सरकारी अधिकारीहरूका अनुसार विपदमा बेपत्ता भएकालाई संघ सरकारको मन्त्री परिषदको बैठकले मृत्यु सरह घोषणा गरेपछि मृत्यु दर्ता बनाउन मिल्ने प्रावधान अध्यादेशमा गराउनुपर्ने व्यवस्था रहेकोमा अब खोज तथा उद्धार समाप्त भएपछि वा घटनाको 45 दिनपछि मृत्यु सरह घोषणाको प्रक्रिया अघि बढ़ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले कानूनी बाटो खुलेपछि बेपत्ताका परिवारलाई राहत वितरणको प्रक्रिया अघि बढ़ने बताउनुभयो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपद पीड़ित उद्धार तथा राहत मापदण्ड अनुसार बेपत्ताका परिवारले जनही 2,00,000 राहत पाउनेछन्। त्यसअघि मृतक सरह घोषणाको प्रक्रिया अगाडि बढ़ाइनेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 14 असोजको बैठकले भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको मृत्यु सरह घोषणाको प्रक्रियाका लागि विवरण यकिन गर्ने निर्णय गरिसकेको छ। सरकारले बुधबार नै भूमि सम्बन्धी केही नेपाल ऐन र वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न दुईवटा अध्यादेश पनि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गरेको छ। यी दुई अध्यादेश भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन परियोजनाका लागि भए पनि प्रावधानबारे स्पष्ट खुलिसकेको छैन। भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेलले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई 2 वर्षभित्र जग्गा उपलब्ध गराइसक्ने लक्ष्यका साथ कानूनी प्रावधान सुधार गर्न लागि बताउनुभयो। आजको नयाँ पत्रिकामा खबर छ।
5: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व न्यायाधीश सोलेन्द्र शमशेर जबराका भाइ प्रभु शमशेर जबरा सहित निकटस्थहरूका घरमा छापा मारेको छ। विभागबाट खटिएको टोलीले हिजो जबरा सहित पूर्व न्यायाधीश नवराज थपलिया, दीपक तिमिल सिन्हा र नवीनराज बस्नेतको घरमा छापा मारेको हो। विभागका एक उच्च अधिकारीका अनुसार सोलेन्द्रका भाइ प्रभु र नवीनराज बस्नेतमाथि केही महिना अघिदेखि नै सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान भइरहेको थियो भने पूर्व न्यायाधीश थपलिया र तिमिल सिन्हा बारे पछिल्लो पटक अनुसन्धान थालिएको हो। विशेष गरी पूर्व प्रधान न्यायाधीश जबरासँग सम्पर्कमा रहेर न्यायिक मामिलामा हुने चलखेलमा सहभागी भएको आरोपमा पक्राउ परेका बिचौलिया इनम सापकोटामाथि अनुसन्धान थालिएपछि थपलिया र तिमिल सिन्हा पनि छानबिनको दायरामा आएका हुन्। थपलिया र तिमिल सिन्हाको घरमा पुगेको विभाग टोलीले केही विद्युतीय उपकरण हेरेको छ भने केही कागजात समेत ल्याएको अनुसन्धान अधिकृतहरूले बताएका खबर आजको कान्तिपुरले लेखेको छ।
6: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा र वरिष्ठ न्यायाधीश हरिप्रसाद फुयालबीच अनेकौं पटक इजलासमा सहकार्य हुँदै आएको छ, तर हिजो सर्वोच्च अदालतको च्याम्बरमा फरक दृश्य देखियो। प्रधान न्यायाधीश डाक्टर शर्मासँग संवैधानिक इजलासमा सहकार्य गर्न न्यायाधीश फुयालले चाहेनन्। संवैधानिक इजलासमा 16 मुद्दाको पेशी चढ़े पनि सुनवाई हुन सकेन। इजलासमा तोकिएका न्यायाधीशकै कारण संवैधानिक बेन्च बस्न नसकेको पहिलो पटक हो। संविधान र कानूनको अन्तिम व्याख्या गर्ने जिम्मेवारी पाएको संवैधानिक बेन्च बस्न नसक्दा न्यायका उपभोक्ताहरू समयमै न्याय पाउनबाट वञ्चित भएका छन्। प्रधान न्यायाधीश डाक्टर शर्मा र न्यायाधीश फुयाल बीचको असमझदारीले बेन्च बस्न नसकेको न्यायाधीशहरू बताउँछन्। यद्यपि यसबारे सर्वोच्च अदालतका प्रवक्ता डाक्टर अशोक कुमार छेत्री र सूचना अधिकारी घनश्याम सुवेदी सम्पर्कविहीन हुनुहुन्छ। संवैधानिक इजलास गठनमा वरिष्ठतालाई प्राथमिकता दिने परम्परा क्रम भंग भएपछि प्रधान न्यायाधीश डाक्टर शर्मा र न्यायाधीशहरू बीच दूरी बढ़ेको हो। आफूभन्दा वरिष्ठतम न्यायाधीशलाई पाखा लगाउँदै डाक्टर शर्मा प्रधान न्यायाधीश नियुक्त भएपछि संवैधानिक इजलास गठनमा क्रमभंगता हुँदै आएको छ। पछिल्लो 5 महिना यता डाक्टर शर्माले वरिष्ठतामा क्रमभंग गरी इजलास गठन गर्दै आउनुभएको छ। वरिष्ठतामा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल वरिष्ठ हुनुहुन्छ, तर इजलासमा अन्य न्यायाधीश डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगानालाई सम्मिलित गराइएपछि वरिष्ठ न्यायाधीशहरू असन्तुष्ट देखिन्छन्। स्रोतका अनुसार प्रधान न्यायाधीश डाक्टर शर्माले आफ्नो हिसाबले इजलास गठन गर्ने अडान राखेपछि हिजो संवैधानिक इजलास बस्न सकेन। आजको अन्नपूर्ण दैनिकमा खबर छ।
5: काया कैरनमा खाद्य वस्तुको मूल्य वृद्धि र यसको असर बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: जहाँ फेरिन्छ सुख खुशा, त्यही हो घर, जहाँ हुन्छ खुसीको बार, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भिस्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: थोरै बचत धेरै कायदा, बिमा का छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
9: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
10: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
9: विशेषताहरू:
10: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
9: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
10: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
10: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको नयाँ नेतृत्वका लागि आज चुनाव सभापतिमा गगन र श्यामकृष्ण बीच प्रतिस्पर्धा, विपदमा बेपत्ता भएकालाई 45 दिनमै मृत घोषणा गर्न मिल्ने गरी अध्यादेश सिफारिश, पूर्व प्रधान न्यायाधीश चोलेन्द्रका भाइ र निकटस्थका घरमा छापा, प्रधान न्यायाधीशले स्वेच्छाचारिता गरेको भन्दै सर्वोच्चमा विद्रोह लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग। दशैं तिहार लगायतका चाडपर्व नजिकैसँगै बजारमा खाद्यान्न, लत्ता कपड़ा, घरायसी सामग्री तथा दैनिक उपभोग्य वस्तुको माग बढ़ने गर्छ। माग बढ़ेसँगै व्यापारिक गतिविधि पनि चलायमान हुने अपेक्षा गरिन्छ। तर यसपटक चाडपर्वको समयमा बजारमा अपेक्षित व्यापारिक उत्साह देखिन नसकेको व्यवसायीहरू बताउँछन्। उपभोक्ताहरूको क्रय शक्ति कमजोर हुनु, महँगी बढ़दै जानु तथा आमदानीको तुलनामा दैनिक खर्च बढ़नुले खुद्रा व्यापारमा अपेक्षित सुधार आउन नसकेको देखिन्छ। थप जानकारी सहित साथी हृदय रिमाल।
12: चामलको मूल्य वृद्धि भयो, तेलको मूल्य वृद्धि भयो, चिनीकै मूल्य वृद्धि भयो, होइन, दालहरूको केडागोडीहरूको पनि मूल्य वृद्धि भएको छ। तर त्यो बाहेकका अन्य कुराहरू जो हामी उपभोग गर्छौं ती सबै सबैमा पनि मूल्य वृद्धि भएको छ। तर त्यता त्यति चासो दिएको छैन, दैनिक उपभोग गर्नुपर्ने भएर यी खाद्यान्नहरूमा चाहिँ बढी मानिसहरूले चाहिँ तत्काल थाहा पाइहाल्ने कुरा भयो। यसपालि पनि विगतमा जस्तै केही मूल्य वृद्धि चाहिँ भएकै छ।
6: नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र वज्राचार्य: चाडपर्वका बेला बजारमा माग बढे पनि त्यसको अनुपातमा व्यापार बढ्न नसक्नुले खुद्रा व्यवसायीलाई थप दबावमा पारेको छ। त्यसमाथि ठूला व्यापारिक संस्था, सुपर मार्केट र अनलाइन बजारले विभिन्न छूट तथा अफर ल्याउँदा साना तथा खुद्रा व्यवसायीलाई प्रतिस्पर्धा गर्न थप कठिन भइरहेको व्यवसायहरूको भनाइ छ।
12: जो बलिया छन्, बलियाको लागि त जस्तो सुकै सरकार आए पनि, जस्तो सुकै वातावरणमा पनि उनीहरू त मजाले अगाडि बढ़िहाल्छ, होइन, उनीहरू सक्षम छन्, सबै गर्छन्। ठूला ठूला

0: एनटीआरमा खाद्यान्नको चाहिँ आपूर्ति गर्ने काममा भूमिका खेल्दिन म आग्रह गर्न चाहन्छु, ताकि कुनै पनि उपभोक्ताले ल फनाना रिटेलरले त मन परी गर्यो नाबडी खायो भन्ने खालको चाहिँ कुरा चाहिँ सुन्नु नपरोस्।
1: नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बद्रा सार्गेसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। नजिकै नै गरेको दशैं तिहारलाई लक्षित गरेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ। चाडपर्वका बेला बजारमा हुन सक्ने अस्वाभाविक मूल्यवृद्धि, कालो बजारी, गुणस्तरहीन सामानको बिक्री र कृत्रिम अभाव नियन्त्रणका लागि बजार अनुगमन लाई विभागले तीव्रता बना दिएको हो। विभागका महानिर्देशक रितेश साक्यका अनुसार नियमित अनुगमन टोलीका अतिरिक्त मन्त्रालय तथा मातहतका अरू निकायहरूबाट थप 32 जना कर्मचारी माग गरी बजारमा अनुगमनमा खटाइएको छ। खुला बजार अर्थतन्त्रको मर्मलाई कायम राख्दै कृत्रिम मूल्यवृद्धि, कालो बजारी र गुणस्तरहीन वस्तुको बिक्री वितरण विरूद्ध शून्य सहनशीलताको नीति लिएर काम गर्ने उहाँले बताउनु भएको छ। महानिर्देशक साक्यका अनुसार खुला बजार अर्थतन्त्रको भावनालाई नमर्ने गरी उपभोक्तालाई कृत्रिम मूल्यवृद्धि र ठगीबाट जोगाउन विभागले दोहोरो रणनीति लिएको छ। आजको कारोबार दैनिकमा खबर छ,
2: गण्डकी प्रदेश सरकारले वैधानिकतालाई लिएर तेस्रो पटक विवाद भएको छ। गण्डकी सरकार विरूद्ध उत्प्रेषणको माग गर्दै एमाले दर्ता गरेको रिट निवेदनमा हिजो सर्वोच्च अदालतले दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय नगर्न आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले निवेदकको माग अनुसार हिजो अन्तरिम आदेश जारी गर्दै रिटको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय काम कार्यवाही नगर्नु नगराउनु भनी विपक्षको नाममा आदेश जारी गरेको हो। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले एक महिनासम्म पनि प्रदेशसभामा विश्वासको मत नलिएको भन्दै सरकारको वैधानिकतालाई लिएर एमाले सर्वोच्चमा रिट निवेदन हालेको थियो। संविधानको धारा 188 उपधारा 2 भएको व्यवस्था अनुसार मुख्यमन्त्रीले विश्वासको मत नलिएको भन्दै एमाले गण्डकी संसदीय दलका उपनेता लीलबहादुर थापाले गत मंगलबार 3 विपक्षी बनाउँदै उत्प्रेषणको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो। निवेदनमा प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री र सभामुखलाई विपक्षी बनाइएको छ। न्यायालय र नेपाल बार एसोसिएशन बीच फेरि पनि दूरी बढ़ेको छ। बार एसोसिएशनले न्यायालयको पछिल्ला काम कार्यवाहीप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ। आजको नयाँ पत्रिकामा खबर छ,
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना,
4: यी असोज 24 शनिबारको दिन
3: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
4: यी असोज 24 शनिबारको दिन
3: सेवाहरू, गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: केपी पोलिक्लिनिक भुरीगाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना,
4: यही असोज 24 शनिबारको दिन
5: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
6: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
1: रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। गाउँको परम्परागत जीवनशैलीसँग जोडिएका भैँसी आहाल बस्ने पोखरी

0: पछिल्लो समय हराउँदै जान थालेका छन्। पशुपालनमा कमी आउनु, विकास निर्माणका क्रममा पोखरी पुरिनु, अतिक्रमण र संरक्षण अभावका कारण यस्ता पोखरीको संख्या घट्दै गएको जनप्रतिनिधि तथा जानकारले बताउने गरेका छन्। पहिले गाउँघरमा भैंसी पाल्ने परिवार धेरै हुने भएकाले चरणबाट फर्किएपछि भैंसीलाई पोखरीमा आहाल बनाउने चलन थियो। भैंसी आहाल बस्ने पोखरी किसानको दैनिक जीवनसँग समेत जोड़िएको हुन्थ्यो। प्युठानको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर राणा पोखरी आसपासका चौतारीमा किसानहरू बसेर कुराकानी गर्ने र गाउँका गतिविधिबारे छलफल गर्ने गरेको सम्झिनुहुन्छ। उहाँले भन्नुभयो, पहिले भैंसी चराएर पोखरीमा ल्याउने र आहाल बसाल्ने चलन थियो, किसानहरू पनि त्यही बसेर कुराकानी गर्थे। अहिले पशुपालन घटेसँगै पोखरी पनि हराउँदै गएका छन्। पोखरी हराउँदै जानुमा पशुपालनको स्वरूपमा आएको परिवर्तन पनि प्रमुख कारणका रूपमा देखिएको छ। गाउँका धेरै परिवार रोजगारी तथा अध्ययनका लागि बाहिर जान थालेपछि परम्परागत रूपमा गरिँदै आएको भैंसी पालन घटेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। भैंसी पाल्ने परिवारको संख्या घटेपछि आहालका लागि प्रयोग हुने पोखरीको उपयोगमा पनि कमी हुन थाल्यो। नेपालगंज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर एकका वडा अध्यक्ष प्रमोद रिजालले सार्वजनिक जग्गा रहेका पुराना ताल तलैया तथा पोखरी संरक्षणको प्रयास भइरहेको बताउनुभयो। आजको गोर्खापत्रमा खबर छ।
1: अब विदेशको खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 10 वर्षभन्दा कम उमेरका बढ़ी तौल भएका बाल बालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव दिएको छ। निर्देशिका सार्वजनिक गर्दै डब्ल्यूएचओले स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तनमा आधारित उपचारलाई प्राथमिकता दिन सिफारिश गरेको हो। 10-19 वर्ष उमेर समूहका किशोर किशोरीमा भने चिकित्सकीय निगरानीमा सञ्चालन हुने बहुआयामिक जीवनशैली कार्यक्रमबाट अपेक्षित सुधार नआएमा मात्रै स्वीकृत औषधिको प्रयोगबारे विचार गर्न सकिने डब्ल्यूएचओको भनाई छ। विशेष गरी टाइप 2 मधुमेह वा उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्या देखिएका र खानपान तथा जीवनशैलीमा सुधारबाट पर्याप्त लाभ नपाएका अवस्थामा यस्तो विकल्प विचार गर्न सकिने डब्ल्यूएचओले जनाएको छ।
0: अब खेल खबर। आईसीसी विश्वकप लीग 2 को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमान एलाई 2 विकेटले पराजित गरेको छ। ओमान क्रिकेट एकाडेमीमा हिजो भएको अभ्यास खेलमा ओमान एले नेपाललाई जितका लागि 161 रनको लक्ष्य दिएको थियो। नेपालले यो लक्ष्य 8 विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि ईशान पाण्डेले सर्वाधिक 72 रन बनाए। आसिफ शेखले 37, देव खनालले 34, गुलशन कुमार झाले 30 तथा दिपेन्द्र सिंह ऐरीले 19 रनको योगदान दिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान एले 39 ओभर 5 बलमा सबै विकेट गुमाएर 160 रन बनाएको थियो। ओमान एका कप्तान हम्माद मिर्जाले सर्वाधिक 54 रन बनाए। जिक्रिया इस्लामले 35 तथा सन्जु सजीवले 34 रन जोड़े। नेपालका लागि बलिङतर्फ नन्दन यादवले 3 विकेट लिए। करण केसी र सन्दीप लामिछाने 2-2 तथा गुलशन कुमार झा, ललित नारायण राजवंशी र शाहब आलमले 1-1 विकेट लिए। नेपाल, ओमान र क्यानाडा सम्मिलित टोलीले यसै हप्ता ओमानमा आईसीसी विश्वकप लीग 2 अन्तर्गत एक दिवसीय श्रृंखला खेल्दैछ। यस्तै फिफाबाट निलम्बित अखिल नेपाल फुटबल संघ एन्फाको कार्य समितिको बैठक बोलाउन 11 जना सदस्यले लिखित माग गरेका छन्। एन्फाको वर्तमान अवस्था, निकासका लागि सरकारले निकायसँग समन्वय तथा आगामी निर्वाचनका विषयमा छलफल गर्न बैठक बोलाउन माग गरिएको हो। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का सहित 11 जना सदस्यले एन्फा विधानको धारा 31 उपधारा 2 बमोजिम बैठक बोलाउन माग गरेका हुन्। बैठकका प्रस्तावित एजेण्डामा एन्फाको वर्तमान अवस्थाबारे छलफल, समस्या समाधानका लागि नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदसँग आवश्यक पहल तथा समन्वय गर्ने विषय छन्। यस्तै एन्फाको निर्वाचन, एन्फाका सदस्य स्वर्गीय दिपेन घिमालको निधनप्रति शोक प्रस्ताव तथा विविध विषय पनि बैठकको एजेण्डामा राखिएको छ। एन्फाको कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डे केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानका क्रममा पक्राउ परेपछि संस्थाको पछिल्लो अवस्थाबारे थप प्रश्न उठिरहेका बेला 11 सदस्यले बैठकको माग गरेका हुन्। बैठकमा एन्फाको वर्तमान अवस्था, निर्वाचन प्रक्रिया र संस्थालाई अघि बढ़ाउने आगामी कार्यदिशाबारे छलफल गर्नुपर्ने सदस्यहरूको माग छ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज पनि पहाड़ र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: भारतले करियर कूटनीतिज्ञ सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूतमा प्रस्ताव गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल गत साता पूरा भएपछि भारतले दलेलाको नाम प्रस्ताव गरेको हो।
1: विश्वव्यापी आर्थिक स्वतन्त्रताको वरियतामा नेपाल एक स्थान तल झरेको छ। क्यानाडाको फेजर इन्स्टिच्यूटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले हिजो सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 सम्बन्धी प्रतिवेदन अनुसार 6.59 अंक प्राप्त गर्दै नेपाल 165 देशमध्ये 90 स्थानमा रहेको छ।
0: आफूसँग भएका जहाज समेत पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायुसेवा निगमले फेरि लीजमा जहाज थप्ने प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। निगमका 5 चिनिया जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन्। एउटा ट्विन अटर लामो समयदेखि ग्राउण्डेड छ भने अन्तर्राष्ट्रिय उडानका 4 मध्ये एउटा व्हाइट बडी इटालीमा मर्मतका क्रममा लामो समयदेखि उतै छ।
1: सरकारले निजी तथा सार्वजनिक प्रतिष्ठानले ऊर्जा खपतको पनि लेखाजोखा तथा परीक्षण गराउनु पर्ने व्यवस्था गर्न लागेको छ। औद्योगिक आवासीय तथा व्यावसायिक प्रतिष्ठानमा भइरहेको ऊर्जा खपतलाई थप उत्पादनमूलक बनाउने तथा खेर जाने गरी भइरहेको ऊर्जा प्रयोग रोक्न यस्तो व्यवस्था गर्न लागि हो।
0: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी कृषि उपजको बजार सुनिश्चित गर्न उत्पादन याममा कृषिजन्य वस्तुको आयात नियन्त्रण गर्नुपर्ने बताउनु भएको छ।
1: काया कैरनमा अब पालो उखानको घुम्नु राम्रो तर गुम्नु नराम्रो। उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: कांग्रेसको नयाँ नेतृत्वका लागि आज चुनाव। सभापतिमा गगन र श्यामकृष्ण बीच प्रतिस्पर्धा। खुल्ला प्रतिस्पर्धामा महिला कम।
1: विपदमा बेपत्ता भएकालाई 45 दिनमै मृत घोषणा गर्न मिल्ने गरी अध्यादेश सिफारिश। कानूनी बाटो खुलेपछि बेपत्ताका परिवारलाई राहत वितरणको प्रक्रिया अघि बढ़ने।
0: अत्यावश्यक वस्तुको मूल्य वृद्धिले दशैं बजार महँगो। ठूला व्यवसायीसँगको प्रतिस्पर्धाले साना व्यापारी मर्कामा।
1: 10 वर्षभन्दा कम उमेरकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव। स्वस्थ खानपान, शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तन गर्नु लाभदायक हुने।
0: र विश्वकप लीग 2 तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमान एलाई 2 विकेटले हरायो। एन्फाका 11 सदस्यद्वारा कार्य समिति बैठक बोलाउन माग।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले अबिनले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। तरकारीको भाउ अचाग्ली महँगो भएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ तरकारी बजारभित्र किनबेच गर्नेको घुइँचो छ। एकजना मान्छे रित्तो झोला बोकेर हाँस्दै हाँस्दै बजारभित्र पस्दैछन् अनि अर्का चाहिँ लगाएको लुगा र जुत्ता समेत भित्रै छोडेर अर्ध नग्न भएर झोलामा तरकारी बोकेर बाहिर निस्कँदैछन्। तरकारी बोकेर निस्केका ती अर्धनग्न मान्छे रित्तो झोला बोकेर हाँस्दै तरकारी बजारभित्र पस्न लागेका मान्छेसँग भन्दैछन्, त्यस्तै हाँस्नु पर्दैन, मनी छिर्दा तपाईँ जस्तै थिए। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: वा मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-5241 48 र 520-702।

0: होन्डासँगै यो दशैंमा आशाको शुरुवात गरौँ। स्क्रच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनीवन स्किम अन्तर्गत थप्नु 10,000 स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ। कफी रेडी?
1: वाओ, थैंक यू। यो सासलाई अझ सुगन्धित बनाउँछ मंगलदीप सेंट 3-in-1 के साथ।
2: आई लव द सेंट,
1: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
2: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
3: रेडियो वेरी एफएम, रेडियो वेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: उम्लाका 4 दर्जन भन्दा बढी बस्ती बाढ़ी पहिरोको उच्च जोखिममा। वर्षासँगै हिमपात शुरू भएपछि यातायात सेवा पनि अवरुद्ध।
1: चाडपर्व नजिकैसँगै वीरेन्द्रनगर बजारमा अनुगमन थालियो। अनुगमन प्रभावकारी र परिणाममुखी बनाउन उपभोक्ताको माग।
0: पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै। उम्लामा हिमपातले जनजीवन प्रभावित। आज पनि केही ठाउँमा पानी पर्ने सम्भावना।
1: र विश्वकप लिग 2 को तयारीमा रहेको नेपाली क्रिकेट टोली ओमान एलाई 2 विकेटले हरायो। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई। बिहान 6:30 बजेको भेरी खबरबाट दिलु राउत र मधुवन विश्वको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर र सम्वाद एफएम त्यसै गरी गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: कर्णालीको हिमाली जिल्ला उम्लाका 7 वटै गाउँपालिकाका 4 दर्जन भन्दा बढी बस्ती बाढ़ी पहिरोको उच्च जोखिममा रहेका छन्। भिरालो जमिनमा वर्षा हुँदा पहिरो जाने भएकाले यी बस्ती बाढ़ी पहिरोको उच्च जोखिममा रहेका हुन्। प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले जिल्लाका 7 वटै गाउँपालिकाका 4 दर्जन भन्दा बढ़ी बस्ती गाउँहरू बाढ़ी पहिरोको उच्च जोखिममा रहेको बताउनु भएको छ। स्थलगत रूपमा पुगेको टोली र गाउँपालिकाको सिफारिशलाई आधार मानेर प्रतिकार योजना तयार पारेको उहाँको भनाइ छ। बाढ़ी परेको उच्च जोखिममा रहेका यी बस्तीमा भिरालो जमिनमा घर निर्माण गरी बसोबास गर्दै आएकाले पानी परेपछि जोखिम अझ बढ़ने गरेको उहाँको भनाइ छ। नामखा, सेमकोट, खापुना, सर्कीघाट, चंखेली, अदानचोली र ताजाकोट गाउँपालिकाका विभिन्न बस्ती बाढ़ी परेको उच्च जोखिममा रहेका छन्। यीमध्ये 1/2 दर्जन बस्तीका स्थानीयवासीले बस्ती नै स्थानान्तरण गर्न माग गर्दै आएका छन्। यीमध्ये लिमीका 3 बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य समेत अघि बढ़ेको छ।
1: यसैबीच हुम्लामा गैरातीदेखि वर्षा र हिमपात शुरू भएपछि जनजीवन प्रभावित भएको छ। जिल्लाको माथिल्लो क्षेत्र नामखा, सिमीकोट लगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भएको छ भने अदानचोली, ताजाकोट लगायतका जिल्लाको तल्लो क्षेत्रमा रातिदेखि नै वर्षा भएको हो। वर्षासँगै चिसो बढ़ेपछि स्थानीयले दैनिक जनजीवन प्रभावित भएको छ। लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रमा रहेका कच्ची सड़क तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवाजावतमा समस्या भएको छ। कतिपय स्थानमा सड़क अवरूद्ध हुन थालेपछि यातायात समेत प्रभावित भएका छन्। सर्केगाड 1 को जरै खच्चाबाट दीपक कार्कीले यातायात अवरूद्ध हुँदा आफूले समस्या भोग्नु परेको बताउनु भएको छ। हिमपात र वर्षाका कारण पशु चौपायलाई समेत समस्या भएको छ। देशका विभिन्न ठाउँमा वर्षा र हिमपात भएपछि हिजोदेखि हिमाली क्षेत्रको जनजीवन प्रभावित भएको हो। उसो त कर्णाली प्रदेशका विभिन्न ठाउँमा कर्णाली राजमार्ग अन्तर्गत पहिरो खसेपछि यातायातमा समेत समस्या भएको छ। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्न सड़क खण्डमा 8 घण्टापछि सुचारू भएको छ। गगने खोलामा पहिरो खस्दा हिजो बिहानैदेखि सड़क अवरूद्ध हुँदा बेलुका सञ्चालनमा आएको हो।
0: सल्यानको छत्रेश्वरी गाउँपालिका 2 दमदोरी जंगलमा विद्यालय जाने क्रममा भीरबाट लडेर 1 जना बालिकाको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका दह गाउँका 14 वर्षीय प्रमिला ओलीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरीकाले सल्यानले जनाएको छ। प्रहरी निरीक्षक ईश्वर रोकायले कक्षा 10 मा अध्ययनरत प्रमिला बिहान करिब 8 बजे विद्यालय जाने क्रममा बाटोबाट लडेर करिब 250 मिटर तल खसेको बताउनुभयो। स्थानीयले अचेत अवस्थामा फेला पारेपछि उपचारका लागि मेडिकल तर्फ लैजाने क्रममा उहाँको बाटोमै मृत्यु भएको रोकाईले बताउनुभयो। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमाचौर, इलाका प्रहरी कार्यालय थार मारे र जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरीको टोली घटनास्थलमा खटिएको थियो।
1: वीरेन्द्रनगर नगरपालिकाले चाडपर्व नजिकैसँगै बजार अनुगमनलाई तीव्र बनाएको बताएको छ। उपभोक्तामाथि हुन सक्ने ठगी तथा गुणस्तरहीन खाद्य वस्तुको बिक्री नियन्त्रण गर्न भन्दै बजार अनुगमन गरिएको हो। नगरपालिकाले आगामी मंगसिरमा आयोजना हुने राष्ट्रिय खेलकुदलाई समेत लक्षित गर्दै व्यवसायीलाई व्यावसायिक सञ्चालन निर्धारण मापदण्ड पालना गर्न निर्देशन दिएको छ। नगरपालिकाको उद्योग, पर्यटन तथा सहकारी शाखाका प्रमुख दिपेन सुवेदीको नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले 22 व्यवसायको निरीक्षण गरेको हो। 18 मासु पसल, 3 मार्ट र 1 होमस्टे अनुगमन गरेको छ। टोलीले खाद्य वस्तुको स्वच्छता तथा गुणस्तर, मासु पसलको सरसफाई, नापतौल उपकरणको अवस्था र व्यवसाय दर्ता तथा नवीकरण लगायतका विषयमा अनुगमन गरेको हो। मासु पसल संचालकलाई कुखुरा, खसी र हाँगाको मासु छुट्टा छुट्टै तथा स्वच्छ तरिकाले राख्न, पसल तथा आसपासका क्षेत्र सफा राख्न र ढक तराजु अनिवार्य रूपमा दर्ता तथा नवीकरण गर्न निर्देशन दिएको शाखाका प्रमुख सुवेदीले बताउनुभयो। व्यवसाय दर्ता वा नवीकरण नगरी सञ्चालनमा रहेका व्यवसायलाई आवश्यक कानूनी प्रक्रिया पूरा गर्न भनेको उहाँको भनाइ छ। खाद्य तथा दुग्धजन्य पदार्थको स्वच्छता र गुणस्तर कायम गर्न पनि व्यवसायलाई सचेत गरिएको छ। चाडपर्वसँगै बजारमा उपभोक्ताको चाप बढ्ने भएकाले खाद्य स्वच्छता, मूल्य सूची, नापतोल तथा व्यवसाय सञ्चालनको वैधताको अवस्थामाथि प्राथमिकता राखेर अनुगमन दिइएको बताइएको छ।
0: सल्यानमा थप 24 संक्रमित फेला परेसँगै किर्जन्य रोग स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या 672 पुगेको छ। सरकारी तथा निजी स्वास्थ्य संस्थामा गरी 64 जनाको नमूना परीक्षण गर्दा 24 रिपोर्ट पोजिटिभ आएको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर प्रतिभा विकले बागचरमा 13, छत्रेश्वरीमा 3, दार्मामा 3, कपुरकोटमा 3 र जिल्ला अस्पतालमा 2 जनामा संक्रमण पुष्टि भएको बताउनुभयो। संक्रमण बढ़दै गएपछि स्वास्थ्य कर्मीहरूले खेतबारी तथा झाड़ीमा काम गर्दा शरीर ढाक्ने, कपड़ा लगाउन, सरसफाईमा विशेष ध्यान दिन तथा ज्वरो आएमा वा अन्य लक्षण देखिएमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन पनि आग्रह गरेका छन्। जिल्लाभर 1799 महिला र 920 पुरूष गरी 2719 परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत आरा प्रसाद रिजालले बताउनुभयो। परीक्षण गरिएका बिरामी मध्ये आजसम्म 523 महिला र 149 पुरूष गरी 672 जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको उहाँको भनाइ छ। जिल्लामा स्क्रब टाइफसबाट संक्रमित मध्ये करिब 78% महिला र 22% पुरूष रहेका छन्। महिला संक्रमितको संख्या पुरूषको तुलनामा करिब 3.5 गुणा बढ़ी रहेको छ। यो रोगसँगको जटिलताका कारण जिल्लामा हालसम्म 9 ज्यान गइसकेको छ। ज्यान जानेमा दर्मा गाउँपालिकामा मात्रै 8 रहेका छन् भने छत्रेश्वरी गाउँपालिकामा 1 ज्यान गएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने विश्राम।
2: वेशभूषा, संस्कृति हो संरक्षण ओ प्रगणन करी खारुङकी प्राचीन मौलिक कला संस्कृति हो जोगाई। आदरणीय दादु भैया दिदी बहिना होकर यही कुमार महीना के 25 गते अटवार के दिन 16 जीवरा जगेना सांस्कृतिक कार्यक्रम ठाकुर बाबा प्रज्ञा प्रतिष्ठान के सहयोग में और ठाकुर बाबा बरघर संजाल के आयोजना में ठाकुर बाबा नगर पालिका टीम जुटपानी बगनहा हाट बजार में विनामूल्य कार्यक्रम में सहभागिता के लाग मई गर अर्जी कर।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रयस्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँसिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल, ढलानहरू तथा भूइँमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पन्छीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेड क्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहित

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: र 90053 मा व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
2: साथै सुगर, थाइरोइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसजीएल मै।
1: एसजीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
3: तपाईँ अहिले सबैको मन सुने रेडियो, रेडियो भेरीमा बिहानको भेरी खबर सुनिराख्नु भएको छ। यति बेला हामीले हुम्लाका 4 दर्जन बढ़ी बस्ती बाढ़ी पहिरोको उच्च जोखिममा, वर्षासँग हिमपात शुरू भएपछि यातायात सेवा अवरूद्ध, चाडपर्व नजिकैसँगै वीरेन्द्रनगरमा बजार अनुगमन थालियो, अनुगमन प्रभावकारी र परिणाममुखी बनाउन उपभोक्ताको माग लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका सबै भूभागमा तथा कोशी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने मध्य प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ। गण्डकी, लुम्बिनी प्रदेशको केही ठाउँ तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा चट्टानसहित मध्यमसम्म वर्षा भएको छ। आज दिउँसो पनि देशको पहाड़ी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। आज कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा चट्टानसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा चट्याङ र असिनासहित हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ। आज राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
3: कर्णाली प्रदेश सरकारले छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दिँदै आएको प्रोत्साहन भत्ता कटौती गरेपछि चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेका छन्। प्रोत्साहन भत्ता पुनः उपलब्ध गराउन र सम्मान कामका लागि सम्मान सेवा सुविधा माग गर्दै उनीहरू चरणबद्ध आन्दोलन शुरू गरेका हुन्। सल्यानमा उनीहरूको आन्दोलनका कारण स्वास्थ्य संस्थाको बहिरंग सेवा ओपीडी प्रभावित भएको छ। जिल्ला अस्पताल सल्यानमा 4 घण्टा ओपीडी सेवा बन्द गरिएपछि उपचारका लागि पुगेका बिरामी तथा सेवाग्राहीले शास्ति बेहोर्नु परेको हो। आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक र प्रस्तुति सेवा भनी सञ्चालनमा राखेका छन्। प्रदेश सरकारले आर्थिक वर्षदेखि कर्णाली प्रोत्साहन भत्ता कटौती गरेपछि छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीले आन्दोलन शुरू गरेका हुन्। उनीहरूले गत शुक्रबारदेखि हातमा कालो पट्टी बाँधेर काम गर्नुको साथै चरणबद्ध रूपमा ओपीडी सेवा अवरूद्ध गर्दै आएका छन्। जिल्ला अस्पताल सल्यानका चिकित्सक डाक्टर आशिक शाहले कर्णालीमा सेवा गर्ने उद्देश्यले छात्रवृत्ति करारमा आए पनि अहिले सेवा सुविधामा विभेद गरिएको बताउनुभयो। कर्णाली सरकारले 2076 सालदेखि प्रदेशमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यरत जिल्ला र तह अनुसार 50-135% प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको थियो। यो भत्ता कटौती भएपछि छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीले पुनः भत्ता उपलब्ध गराउन माग गरेका छन्। छात्रवृत्ति करार संघर्ष समितिले 24 घण्टाभित्र माग सम्बोधन गर्न माग गर्दै गत बुधबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री जितबहादुर मल्ललाई ज्ञापन पत्र बुझाएका थिए। सामाजिक विकास मन्त्री मल्लले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग सम्बोधन गर्नका लागि छलफलमा रहेको बताउनु भएको छ।
2: यता सामाजिक विकास मन्त्रालयले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्य कर्मीलाई तत्काल आन्दोलन स्थगित गर्न आग्रह गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै आकस्मिक स्वास्थ्य सेवा अवरूद्ध हुने गरी आन्दोलनमा संलग्न नहुन पनि निर्देशन दिएको छ। कर्णाली सरकारले यसअघि 11 तहका चिकित्सकलाई सुर्खेतमा 75% र दैलेख, जाजरकोट, रूकुम पश्चिम तथा सल्यानमा 90%, कालीकोटमा 7% तथा डोल्पा, हुम्ला र मुकुमा 135% प्रोत्साहन भत्ता दिँदै आएको थियो। यस्तै 9 र 10 तहका चिकित्सकलाई सुर्खेतमा 75%, दैलेख, जाजरकोट, रूकुम पश्चिम र सल्यानमा 80%, कालीकोट र जुम्लामा 90% तथा हुम्ला, डोल्पा र मुगुमा 125% भत्ता उपलब्ध गराउने गरेको थियो। 8 तहका चिकित्सकलाई भने सुर्खेतमा 50%, दैलेख, जाजरकोट, रूकुम पश्चिम र सल्यानमा 60% र कालीकोट तथा जुम्लामा 75% तथा हुम्ला, डोल्पा र मुगुमा 7% प्रोत्साहन भत्ता दिँदै आएको थियो।
3: कैलालीमा हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ। हावाहुरीका कारण विभिन्न स्थानमा रूख डल्दा विद्युतीय पुल तथा तारमा समेत क्षति पुगेको छ। विशेष गरी घोडागोडी नगरपालिका क्षेत्रमा हावाहुरीले प्रभावित भएको छ। नेपाल विद्युत प्राधिकरण पहलमान वितरण केन्द्रका प्रमुख लोक विक्रम मल्लले हावाहुरीका कारण घोडागोडी क्षेत्रका विभिन्न स्थानमा 50 भन्दा बढी विद्युतका पुल ढलेको बताउनुभयो। पहलमानपुर, आमखैया, जवलपुर लगायतका क्षेत्रमा रूख डल्दा विद्युतका पोल तथा तारमा क्षति पुगेको उहाँको भनाइ छ। वर्षासँगै आएको हावाहुरीले किसानले काट्न तयारी अवस्थामा राखेरको पाकेको धान समेतमा क्षति पुर्याएको छ। कतिपय किसानले काटेर खेत तथा घर नजिकै खेत राखेको धान वर्षाका कारण भिजेको छ। लगातार पानी परेमा काट्न तयारी अवस्थामा रहेको धानमा थप क्षति पुग्ने भन्दै किसान चिन्तित भएका छन्। यस्तै हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा रूख डल्नुको साथै केही घरका छाना उडाएको प्रहरीले बताएको छ। हावाहुरीका कारण भएको क्षतिको पूर्ण विवरण संकलन भइरहेको सम्बन्धित निकायले बताएको छ। धेरै खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
2: हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अंकल सेवाहरू
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
6: वेशभूषा, भाषा, संस्कृति संरक्षण और प्रवर्धन करी हारून के प्राचीन मौलिक कला संस्कृति जगाए। विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसर में आयोजना होने 16 जीवरा धरना तथा शुभकामना आदान प्रदान कार्यक्रम में यहाँहरुको उपस्थिति का लागि हार्दिक आमन्त्रण गर्दछौं। जीवरा धरना कार्यक्रम संचालन होने मिति यही असोज 25 गते आइतबार। स्थान ठाकुर बाबा नगरपालिका वडा नम्बर 3 जुडपानी बगना बजार बर्दिया। आयोजक ठाकुर बाबा बर्ग

0: एक शरीफहरूसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। नेपाली कंग्रेसको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि गगन थापा र श्याम कृष्ण खड्गाबीच प्रतिस्पर्धा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेद्वारहरूको अन्तिम नामावली अनुसार सभापतिमा थापा र खड्गी बीच प्रतिस्पर्धी हुने भएको हो। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला तर्फबाट उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको समितिले जनाएको छ। चार उपसभापति मध्ये दुई खुल्ला पदका लागि गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरूङ, मधु आचार्य र सुरेन्द्र राज पाण्डे प्रतिस्पर्धामा रहेका छन्। समावेशी तर्फको एक उपसभापतिका लागि जीवन परियार, फर्बुल्ला मनसुर, विनोद चौधरी, रंजित कर्ण र सीता गुरूङ बीच प्रतिस्पर्धा हुने भएको छ। तीन महामन्त्री मध्ये दुई खुल्ला पदका लागि अमरसिंह कुन मगर, उदय शमशेर राणा, गुरूराज घिमिरे, नयनसिंह मगर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनिल कुमार शर्मा उम्मेद्वार रहेका छन्। महिला महामन्त्रीको एक पदका लागि दिला संग्रौला पन्त, महालक्ष्मी उपाध्याय डिना र रीता खनाल बीच प्रतिस्पर्धा हुँदैछ। महाधिवेशनमा सहभागी 7,255 प्रतिनिधिले कंग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्। मतदान आज बिहान 10 बजेदेखि बेलुकी 6 बजेसम्म हुने बताइएको छ। मतदान स्थल प्रदेश अनुसार राष्ट्रिय सभागृह र खुल्ला मञ्चमा तोकिएको छ।
1: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। युक्रेनका विभिन्न शहरमा रूसी मिसाइल र ड्रोनबाट भएको संयुक्त हमलामा कम्तीमा 8 जनाको मृत्यु भएको युक्रेनी अधिकारीले बताएका छन्। हमलामा आवासीय भवन सहित नागरिक संरचनामा क्षति पुगेको छ भने कैयौं घाइते भएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिनुभएको केही समयपछि हमला भएको हो। रूसको रक्षा मन्त्रालयले युक्रेनभरि मिसाइल तथा ड्रोन उत्पादन र भण्डारणमा संलग्न औद्योगिक संरचनालाई लक्षित गरी रातैभर ठूलो हमला गरेको दावी गरेको छ। किएव सहित चेर्नेहिव, किरोहो लगायतका विभिन्न क्षेत्रमा विभिन्न संरचनामा पनि हमलाको निशानामा परेका छन्।
0: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। फिफाबाट निलम्बित अखिल नेपाल फुटबल संघ एन्फाको कार्य समितिको बैठक बोलाउन 11 जना सदस्यले लिखित माग गरेका छन्। एन्फाको वर्तमान अवस्था, विकासका लागि सरकारी निकायसँग समन्वय तथा आगामी निर्वाचनका विषयमा छलफल गर्न बैठक बोलाउनु माग गरिएको हो। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का सहित 11 जना सदस्यले एन्फाको विधानको धारा 31 को उपधारा 2 बमोजिम बैठक बोलाउन माग गरेका हुन्। बैठकका प्रस्तावित एजेण्डामाथि एन्फाको वर्तमान अवस्थाको बारे छलफल, समस्या समाधानका लागि नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदसँग आवश्यक पहल तथा समन्वय गर्ने भनिएको छ। यस्तै एन्फाको निर्वाचन, एन्फा सदस्य स्वर्गीय दिपेन दितालको निधनप्रति शोक प्रस्ताव तथा विविध विषयमा बैठकको एजेण्डा राखिएको छ।
1: आईसीसी विश्वकप क्रिकेट लीग 2 को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमान एलाई 2 विकेटले पराजित गरेको छ। ओमान क्रिकेट एकेडेमीमा भएको अभ्यास खेलमा ओमान एले नेपाललाई जितका लागि 161 रनको लक्ष्य दिएको थियो। नेपालले यो लक्ष्य 8 विकेट गुमाएर पूरा गरेको हो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान एले 39 ओभर 5 बलमा सबै विकेट गुमाएर 160 रन बनाएको थियो। नेपाल, ओमान र क्यानाडा सम्मिलित टोलीले यसै हप्ता ओमानमा आईसीसी विश्वकप लीग 2 अन्तर्गत 1 दिवसीय श्रृंखला खेल्दैछ। नेपालले क्यानाडासँग असोज 25 र 31 गते तथा ओमानसँग असोज 27 र कार्तिक 2 गते खेल्ने भएको छ। चारै खेल अल अमिरात क्रिकेट मैदानमा हुनेछन्।
0: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: हुम्लाका 4 दर्जन भन्दा बढ़ी बस्ती बाढ़ी पहिरोको उच्च जोखिममा। वर्षासँगै हिमपात शुरू भएपछि यातायात सेवा पनि अवरूद्ध।
0: चाडपर्व नजिकैसँगै वीरेन्द्रनगरमा बजार अनुगमन थालियो। अनुगमन प्रभावकारी र परिणाममुखी बनाउन उपभोक्ताको माग।
1: पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै। आज पनि कर्णाली र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा वर्षाको सम्भावना।
0: र विश्वकप लीग 2 को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमान एलाई 2 विकेटले हरायो। हवस् त, तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुवन मिश्री बिदा हुन्छौ। नमस्ते।
2: यो हो रेडियो टाइगर 90.2 MHz।

0: बाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यी असोज 24 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यी असोज 24 गते शनिबारको दिन
0: सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: होइन दिदी, किन निराश भएर बस्नु भएको?
3: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
2: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
0: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल भुरीगाउँ बजार बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-484-54-304।
5: केपी पोलिक्लिनिक भुरीगाउँमा हाजोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असोज 24 गते शनिबारको दिन
5: फेरी अस्पताल नेपालगंजबाट हाजोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
6: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यी असोज 24 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यी असोज 24 गते शनिबारको
0: दिन सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
2: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672 98224-21679 र 98125-10349।
1: केपी पोलिक्लिनिक भुरीगाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। अस्पताल नेपालगञ्जबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 0484-40-30-82।
2: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यी असोज 24 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यी असोज 24 गते शनिबारको दिन
0: सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्छ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भुरीगाउँ बजार बर्दिया।
1: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यी असोज 24 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यी असोज 24 गते शनिबारको दिन
1: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
4: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
5: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
1: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98-681-0693।
6: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
7: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
6: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो, भुरीगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98-482-97-774।
0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

0: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। आज पनि भूत भविष्य र वर्तमान श्रमतीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेको छु। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू तपाईँसँग गर्ने एउटा प्रयास गरिरहन्छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँलाई दिँदै गर्दा हामीसँग भएका आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयासमा छौं। हामी कार्यक्रमको शुरूवाती चरणमा छौं। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि ग्रह गोचरबाट आज मिति 2083 साल आश्विन 22 गति हो। आज बिहिबार तदनुसार ईस्वी सन् 2026 आज अक्टोबर 8 तारीक रहेको छ। नेपाल सम्मत 1146 यहाँ लागा रोद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु आश्विन महिनाको कृष्ण पक्ष यो पितृपक्ष सोह्र श्राद्ध पक्ष पनि भन्ने गर्दा रहेछन्। कता कता सूर्योदयमा आज त्रयोदशी तिथि छ। 39:48 रात्रिको 9:55 पूर्व फाल्गुनी नक्षत्र 40:19 रात्रिको 10:08 शुभ योग 51:45 गरकरण 11:20 आज आनन्द युगमा गद युग रहेको छ। आजको दिनमानको समय 29:11 बिहान सूर्योदय ठिक 6 बजे साँझ सूर्यास्त 5:41 रहनेछ। आज प्रदोष व्रत पनि हो। आज त्रयोदशी श्राद्ध गर्नुपर्छ। विशेष गरी आज कलियुगादि जुम्ला खलंगामा चन्दन नाथको लिङ्गो ठड्याउने दिन आज रहेको छ। अबको क्रममा तपाईँलाई ग्रह गोचरको पालो रहेको छ। ग्रह गोचरमा सूर्य कन्या राशिमा रहेका छन् भने यतिखेर चन्द्रमा सिंह राशिमा छन्। मंगल कर्कट राशिमा, बुध तुला राशिमा छन्, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा छन्, शनि मीन राशिमा, राहु कुम्भ राशिमा भने केतु सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अबको क्रममा तपाईँको दिन कसरी व्यतीत हुन्छ, तपाईँका दिनले के भनिरहेको छ भनेर तपाईँको दिनको बारेमा चर्चा गर्छौं। यानि कि तपाईँको राशिफलले के भनिरहेको छ अथवा तपाईँको आजको दिन कसरी व्यतीत हुन्छ, फली ज्योतिष शास्त्रमा आधारित रहेर तपाईँका मेष आदि बार राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि पञ्चम स्थानमा रहेको चन्द्रमाले आजको दिन मन अलि हल्का रहनेछ। काम गर्नबाट जोस जाँगरहरू उमङ्गहरू वृद्धि रहनेछ भने पति पत्नी बीचको सम्बन्धमा पनि सुधार रहनेछ। सोच पुरानो हुन सक्छ तर काम नयाँ हुन सक्ने हजुर सम्भावना छ। दिनमा सकारात्मकता राम्रो रहनेछ। अलिकति आफ्नो स्वामी ग्रह विशेष छैटौं हुँदाखेरि स्वास्थ्यमा भने केही समस्या आइपर्न सक्ने सम्भावना भएकाले अनावश्यक खर्च वृद्धि रहनेछ। आफूले आफूलाई कन्ट्रोल गर्नु, आज भगवानको नाम संकीर्तन गर्न अगाडि बढ्नु राम्रो हुन्छ। पराक्रमीको युग रहेको छ। अरूसँग जित हुने खालको युग छ। कुनै पनि काममा अगाडि बढ्दै हुनुहुन्छ, मनमा सच्चा भावना लिएर अगाडि बढ्नुहोला। पक्कै पनि सफलता प्राप्ति मिथुन राशिलाई देख्न सकिन्छ। धनस्थानमा बृहस्पति उच्च छन्। आजको दिनमा शेयर बजारमा पनि मनैको धन आर्जन गर्न सकिने योग छ। आजको दिनमा हेर्दा तपाईँलाई राजनीतिक असाध्य राम्रो फाप्ने योग छ। आध्यात्मिक चिन्तन पनि वृद्धि रहनेछ। धनस्थानको चन्द्रमा मित्र गृहमा भएकाले व्यापार बिजनेसहरूबाट लाभ पनि मनकी उठाउन सकिने योग छ भने आजको दिनमा तपाईँको लागि दिन असाध्य राम्रो शुभ मंगल कारक युग राशि कर्कट राशिमा संकेत छ। सिंह राशिको लागि झन् चन्द्रमा लग्नमा छन्। असाध्य मन कमलो रहनेछ। सकारात्मक भावना वृद्धि रहनेछ अनि तपाईँको उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि रहनेछ भने आर्थिक ताकेका कामहरूबाट पनि सकारात्मक हुने योग आजको राशिमा संकेत छ। कन्या राशि हुनेहरूको लागि आजको दिनमा सोचेका कामहरूबाट अलि असहज हुनेछ। राजनीतिक क्षेत्रमा अलि कम खालको अवसरहरू जुट्न सक्ने योग छ। आफ्नो जिम्मेवारी घट्न सक्छ। कामबाट तपाईँलाई अलिकति विचलित बनाउने खालका वातावरण हुनेछन्। शत्रुवृत्ति हुँदा मन भने असाध्य चञ्चल रहने भएको कारणले गर्दा एकदम तपाईँले ध्यान दिएर अगाडि बढ्नुहोला। कन्या राशिको लागि दिन शुभ छैन, विशेष गरी राजनीतिक क्षेत्रमा सरकारी काममा भने असहज हुने युग रहेको छ।
1: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: आजको दिन तपाईँको लागि सहज हुनेछ। लग्न आफ्नै घरमा रहेको शुक्रले काममा सफलता मिलाउनेछ भने आजको दिनबाट बृहस्पति पनि आफ्नै राशिमा विराजमान उच्च हुँदा काममा पनि असाध्य राम्रो हुने खालको योग छ। धर्म कर्ममा विश्वास बढ़ी लाग्न सक्छ। तुला राशिको लागि अधुरा कामहरू पूरा हुन्छ। आजको दिनमा तपाईँको लागि खेत बालीको काममा अथवा कृषि व्यवसायमा मनज्ञ धनार्जन गर्न सकिने योग छ। ठिक्का पट्टामा पनि शुभ रहेको छ। व्यापारमा भने केही घाटा बेहोर्न पर्ने योग छ। नयाँ काम गर्दै हुनुहुन्छ भने विशेष ध्यान दिनुहोला, अशुभ संकेतहरू देख्न सकिन्छ। आजको दिनमा तपाईँको लागि सकारात्मकता राम्रो छ। अलिकति आठौं बृहस्पति भएकाले धर्मप्रति विश्वास कम हुन सक्छ, तथापि कामले सकारात्मकता दिनेछ। नयाँ कामहरूको शुरूआत गर्नु, व्यापार थाल्नु अथवा कुनै पनि कम्पनीहरूको रजिस्टर गर्नु आजको दिनबाट धनुराशिलाई असाध्य शुभ मानिन्छ। तर सरकारी जागिरमा भने कमजोरी पनि देख्न सकिन्छ। मकर राशिको लागि ग्रहहरू बिग्रिएका छन्। अष्टम भावको चन्द्रमा चटपटेको भय, काममा कमी, मनमा अशान्ति, अलिकति पारिवारिक मनमुटाव र वृद्धि हुने सम्भावनाहरू मकरलाई देख्न सकिन्छ। धनस्थानमा रहेको राहुले अनावश्यक आमदामी भन्दा खर्चमा वृद्धि राशिले संकेत गरेको छ। कुम्भ राशि हुनेको लागि सोचेका कामहरूबाट सकारात्मकता प्राप्तिको लागि दिन शुभ छ। काममा सकारात्मक हुनुका साथसाथमा इष्टमित्रहरूले पनि साथ दिने खालको युगहरू रहेका छन्। मान सम्मानमा पनि वृद्धि रहने युग आजको राशि कुम्भ राशिलाई संकेत देख्न सकिन्छ। आजको दिनमा अलिकति स्वास्थ्यमा केही गडबडी हुन सक्छ। औषधि मूल्यमा धन खर्च वृद्धि, स्वास्थ्यलाई निकै सुधार गर्नको लागि आफ्नो स्वास्थ्यको लागि ख्याल गर्नुहोला। दाम्पत्य जीवनमा शुभ रहेको छ भने बैंकिङ कारोबारमा केही असहज वातावरणहरू रहेकाले विशेष सावधानी अपनाउनुहोला। कारोबारमा भने बिग्रिन सक्ने सम्भावना राशिले संकेत गरेको छ।
1: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
2: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अ हिले तपाई सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयास गरिरहेको छु। हामी नेपालभरमा मात्र नभएर विश्वभरबाटै हामीले यतिखेर यो आवाज गुञ्जयमान भइरहेको छ। म तपाईँहरूलाई आज एउटा महत्वपूर्ण कुराको जानकारी गराउँछु। सबैभन्दा पहिले धेरै भक्तहरूले कपाल काट्ने सहित यो कार्तिकमा काट्नु पर्यो, होइन मंगसिरमा काट्नु पर्यो, पुसमा काट्नु पर्यो, काटिहाल्नु पर्यो, धेरै लामो भयो, बर्बादै भइसक्यो भन्नुहुन्छ सबैले। अस्ति नै पनि मैले एकचोटि भनेको थिएँ नि है, कपाल काट्नु हुँदैन है, कपाल काट्नु हुँदैन क्या। म यो यसको बारेमा नै आज म तपाईँहरूलाई फेसबुकमा भिडियो बनाएर हालिदिनेछु आज दिउँछु है, समय मिल्यो भने। अलिक समय कम कम हुन्छ मलाई, त्यही भएर अलिक खराबी भएको हो क्या म है। अब म तपाईँलाई एउटा कुरा के जानकारी गराउँछु भने, यो शुक्र अस्थमा भात खुवाउन हुँदैन अरे भनेको, अन्न प्राशन गराउनु हुन्न अरे भनेर पनि हैरान पार्नु भएको छ। फोन कति आउँछ कति, मलाई किन यसरी झुटो बोल्नु भएको गुरुहरूले, यो किन झुट गर्नु भएको, कि हेर्न आउँदैन भने मलाई आउँदैन। कहिले काहीँ सानो पनि बन्न सिक्नुहोस् न, शालग्राम कति सानो हुन्छ हेर्नु त, विश्वले पुजेको छ शालग्रामलाई, रुद्राक्ष कति सानो हुन्छ, विश्वले पुजेको छ, सानो बन्न सिक्ने हो नि हजुर। एक किलो फलाम र एक तोला सुनमा कुन महँगो हजुर, तोलाको महँगो हुन्छ।

मैले अस्ति एउटा गुरुदेवलाई त ठाडै भने कार्तिक महिनामा कपाल काट्न नआउने हो भनेर, शास्त्रमा के लेखा छ हेर्नु पर्दैन? फेरि हिजोदेखि अस्तिदेखि लो यो त असोज महिनामा त शुक्र अस्त छ अरे, कार्तिकको पनि पहिलो हप्तामा यो जुन 13 गते अन्न प्राशनको मुहूर्त छ त्यो दिन हुँदैन अरे, लो शुक्र अस्तले छेल्छ अरे, हे मेरो भगवान, छेल्दैन प्रभु, सुन्नुहोला। यस्ता कुराहरू हेर्नलाई तपाईँले, सुन्नलाई तपाईँले कार्यक्रम ज्योतिष दर्पण सुन्नै पर्छ दिनदिनै। हामी आधिकारिकता रूपमा तपाईँलाई जानकारी गराउँछौ। पहिली म अन्नप्राशनको बारेमा चर्चा गर्छु। छोरा तपाईँको हो भने दिनले 6 महिना हुनुपर्छ, महिनाले पुगेर हुँदैन, फेरि गर्नुहोस् है दिन, बुझ्नुभयो कि भएन? महिनाले छोए खुवाइदिन्छु नभन्नु होला, दिन गर्नु होला। छोराको लागि 6 महिना उत्तम मानिएको छ। अनि 6 महिनामा खुवाउन सकिएन गुरुबा, केही भयो घरमा सुतक जुठो पर्या बेला रोकिन्छ नि, फेरि शुक्र अस्तले रोक्दैन, बृहस्पति अस्तले रोक्दैन, होइन? अरू तपाईँको जुन यो जुन घरमा सुतक परो जुठो परो भनी चाहिँ रोकिन्छ नि फेरि, त्यो पनि ख्याल गर्नुपर्छ। अनि कहिले कहिले त्यसरी रोकियो के गर्ने, एक महिना रोकियो भने बरु त्यसरी के गर्नुपर्छ, 8 महिनामा गएर खुवाउनुपर्छ। तर गाह्रो हुन्छ नि, बालबच्चाहरूलाई सकभर आमाको दुध कमाएको हुनसक्छ, होइन, आमाको कतै जागिर हुनसक्छ, दिनभरि छोरालाई काठमा लिएर बस्ने नपाउने अवस्था हुन्छ। 6 महिनामा खुवाइदिनु है, 6 महिनामा छोरालाई, छोरीलाई चाहिँ फेरि 5 महिनामा खुवाउनु नि, फेरि छोरीलाई 5 महिनामा खुवाउनु, 5 महिनामा भ्याएन भने 7 महिनामा खुवाउनु। यो अहिले असोज महिनाको 26 गते अति उत्तम दिन छ है, अति उत्तम दिन छ, कुनै पनि अस्थले रोकेको छैन है, ख्याल गर्नुहोस्। खालि हल्ला मात्रै गर्नुहुन्छ। अनि कार्तिक महिनाको 13 गते, यो कार्तिकको 13 र असोजको 26 शुक्र अस्थको हल्ला छ, केही हुँदैन हजुर, खुवाइदिनुहोस् न, खुवाउन मिल्छ के भनेको त मान्नुहोस् न, कम्तीमा मान्दै मान्नु न तपाईँहरू। अनि है कार्तिकको 13 अनि कार्तिकको 30 गते पनि छ है, अनि एकैचोटि मङ्सिरको 10 गते छ, मङ्सिरको 17 गते पनि छ, ध्यान दिनु है त। अनि अब अर्को कुरा गरौँ, कपाल काट्नेको कुरा। असाध्यै धेरै फोन आएर हामीले तपाईँलाई बाध्यता भएर, किनभने हाम्रा सम्पूर्ण श्रोताहरू रेडियोबाट हुनुहुन्छ, अनि आजभोलि फेसबुकतिर धेरैले यस्तो कुराहरू माग्नु भएको छ, म आज सम्भव भयो भने 2-3 भिडियो एकैचोटि बनाएर गुइँ गुइँ तपाईँलाई हालिदिन्छु। तपाईँहरूले भिडियो सेभ गरेर सेयर गरेर आफ्नो वालमा राख्नुहोला, आफ्नो गुरुहरूलाई पनि देखाउनु, यसरी भन्नुभएको छ गुरुले, यो होइन त लक्ष्मण गुरुले बोलेको झुटो त भनेर सोधिदिनु न एकचोटि, हो भन्नु भने अनि मलाई फोन गर्नु, तपाईँले बोलेको झुटो रहेछ भनेर। कपाल काट्नको लागि बिजोर वर्ष भन्छ क्या, फेरि बिजोर वर्षमा पहिलो वर्ष मिल्दैन नि, फेरि बुझ्नुभयो, एक वर्षभित्र त मिल्दै मिल्दैन होइन, दुई वर्षमा भएन, तीन वर्षमा भयो, 5 वर्षमा भयो, 7 वर्षमा भयो, यो काट्नु नि फेरि। अब कहिल्यै पनि अष्टमी र द्वादशीको दिनमा कपाल काट्नु हुँदैन हो, रिक्त तिथिमा पनि हुँदैन भनेको छ। रिक्त तिथि भनेको चौथी, नवमी र चतुर्दशी, अनि चैत्र मासमा, चैत महिनामा पनि कपाल काट्नु हुँदैन भनेको छ, पहिले कपाल काट्ने समस्या यहाँ छ क्या, बुझ्नुभयो कि भएन? अनि तपाईँले चाहिँ पर्व दिन, पर्व भने के, संक्रान्तिलाई पनि पर्व भन्छ, अष्टमीलाई पनि पर्व भन्छ, चतुर्दशीलाई पनि पर्व भन्छ, अनि औँसीलाई पनि पर्व भन्छ, पूर्णिमालाई पनि भन्छ, यस्तो चिजहरूलाई पर्व भन्छ क्या हजुर। अनि दक्षिणायनमा काट्न हुँदैन भनेको छ भक्तहरू, साउन महिनाको 1 गतेदेखि पुष महिनाको अन्तिमसम्म, मशान्तिसम्म कपाल काट्न हुँदै हुँदैन भनेको छ। अब काट्ने कहिले त होइन, माघ महिनाको 1 गतेबाट असार महिनाको मशान्त भित्रमा कपाल काटिसक्नुपर्छ, बुझ्नुभयो? त्यही भएर यस्ता कुराहरू एकदम जुराउनुपर्छ। कपाल काट्दा मंगलबार पनि कपाल काट्नु हुँदैन, शनिबार पनि कपाल काट्नु हुँदैन, आइतबार पनि कपाल काट्नु हुँदैन, हुन्छ त सोमबार, बुधबार, बिहिबार र शुक्रबार, यी चाड र बाढमा काट्नुपर्छ। अब फेरि यो आफ्नो जन्मबार पर्यो भने पनि काट्नु हुँदैन, जन्म महिना पर्यो भने पनि काट्नु हुँदैन, यति मात्रै हो र हजुर, यो बार मात्रै हेराएर भएन, अश्विनी नक्षत्र, मृगशिरा नक्षत्र, पुनर्वसु नक्षत्र, तिष्य नक्षत्र, हस्ता नक्षत्र, चित्रा नक्षत्र, स्वाति नक्षत्र, ज्येष्ठा नक्षत्र, श्रवण नक्षत्र, धनिष्ठा नक्षत्र, शतभिष्ठा नक्षत्र।

0: नक्षत्र र रेवती नक्षत्रमा काट्नु पर्छ। बुझ्नुभयो? अब लग्न शुद्ध, अंक शुद्ध, बेला शुद्ध सबै हेर्नुपर्छ नि प्रभु, है? यो चुडा घरमा विशेष कर्महरू गर्ने कर्म हो, है त? हामीले कहिले काहीँ चैतमा त व्रतबन्ध गर्न हुन्छ नि भनेको सुनेको छु मैले, होइन? हो, चैतमा व्रतबन्ध गर्न हुन्छ, तर चुडा कर्मको कर्म पहिले सम्पादन गरेको हुनुपर्छ, नभएदेखि चैतमा पनि कर्म वर्जित छ नि। फेरि ख्याल गर्नु, अब भन्दाखेरि फेरि कस्तो अप्ठ्यारो कुरो बोलो यो गुरुले, हुँदैन हुने कुरा बोलो, यो बेला सम्भव हुन्छ? सम्भव त तपाईँहरूले गर्ने हो नि त। मलाई यो यस्तो गाली आउन थाहा छैन, फेसबुकमा राम्रा कुरा भएको कुरा लेख्दा त गाली पुप आउँदो रहेछ। तपाईँलाई हुने सजिलो कुरा मात्रै भन्न त हामीलाई मिल्दैन, तपाईँलाई शास्त्र विरुद्ध तपाईँले गरिरहनु भएको छ, त्यसैलाई हो भन्न त हामीले किन तपाईँलाई हजुरको लागि शास्त्र पढ्नु पर्यो र जे गरेर भएको छ सही हो भन्दै भइगयो नि, होइन? चैत्र महिनामा कपाल काट्नु हुँदैन बकैदा लेखेको छ, तर पहिलोचोटि भने हो क्या हजुर, बुझ्नुभयो कि भएन? अब तपाईँले कोही मान्छेले व्रतबन्धमा काट्छु 8 वर्षमा भनेर राखिरहनु भएको हुन्छ, कतिको देखेको छु मैले, अनि चैतमा फेरि हेराउनु पर्दैन व्रतबन्ध गर्दा। व्रतबन्ध कर्म अलग हो, चुडा कर्म अलग हो देवताहरू, ख्याल गर्नु। वास्तविक चुडा कर्म भनेको तपाईँ के भन्नुहुन्छ त्यसलाई, छेवर भन्नुहुन्छ नि, छेवर बिलेट लगाएरै गर्नुपर्छ, तालु पारेर भनौँ न हाम्रो वास्तवमा, होइन? कैँची लगाएर छेवर हुँदैन वास्तविक, नियमै खोज्ने हो भने हवन हाल्नुपर्छ, चुडा कर्मको हवन गर्ने विधि छ। अब अर्को कुरो भन्छु ल, तपाईँहरूले व्रतबन्ध गर्ने दिन त्यो बच्चाको बिहानै उठ्ने बित्तिकै पण्डितजीले आएर, होइन, टाउकोमा पहेँलो कपडामा तिनतिर त्यहाँ गोबर दुबो सरस्यौं कुस पैसा सुपारी राखेर त्यसलाई मेखाला बनाएर बाँधेको देख्नु भएको छ नि, होइन? के देख्नु भएको छैन? हो, त्यो बाँध्ने काम यही छेवरमा नै गर्नुपर्छ नि फेरि। अनि यो छेवरमा यसरी कर्म गरिसकेपछि व्रतबन्धमा त्यो कर्म गर्न आवश्यक छैन फेरि, मान्छेहरूले नभ्याएर गुटुङटुङ पो गरे त, होइन? यसरी यो कुरो चाहिँ कुरो बुझ्नु होला, तपाईँहरूले कर्म गरे त भन्नुहुन्छ, खै गुरुहरूले पनि भन्नुहुन्न कि, अनि आफ्नो छोराछोरीको गरे पो अरूलाई भन्नु त, फेरि आफ्नो छोराछोरी गर्नुहुन्न? मैले त गरेँ नि हजुर, मेरो त गएर हेरौँ त, टिकटकमा र फेसबुकमा मैले त छोरालाई 3 वर्षमा कपाल मुण्डन गरिदिएको छु पुरै विधि गरेर, हेर्नले हेर्नु भएको छ। अब अनि यसरी भन्न त अब त मान्दिनु न हो, बुझ्नुभयो? अनि कान छेर्ने कुरो गर्नु भएको छ धेरैले, फेरि आवाजमा थोरै साइजको बारेमा कुराकानी गर्छु। अब कान छेर्नको लागि चैत्र महिना पुष महिना तितिक्षय भएको महिना, तितिक्षय भनेको छुट्टै हुन्छ, अनि चतुर्मासमा जन्म मासमा फेरि रिक्त तिथि भन्छ, चौथी नवमी चतुर्दशी तिथि, अनि फेरि कान्छनलाई जोर वर्षमा हुँदैन है, फेरि जन्म नक्षत्रमा पनि हुँदैन फेरि, त्यसरी हो नि हजुर। अनि सकभर जन्मेको 12 देखि 16 दिनमा अथवा 6 महिना 7 महिना 8 महिनामा कान छेर्नु पर्छ, बुझ्नुभयो? कान छेर्नको लागि चाहिँ 6 महिना पुग्नै पर्यो, 7 महिना पुग्नै पर्यो, 8 महिना पुग्नै पर्यो, अनि सोमबार बुधबार बिहिबार र शुक्रबार आइतबार मंगलबार र शनिबार सधैँभरि जे काममा पनि सम्भवतः त्याज्य नै भनेको छ क्या, अनि फेरि नक्षत्र पनि लिएको छ है, त्यस्तो भएको कारणले गर्दा यसरी गर्यो भने तपाईँहरूलाई फाइदा हुन्छ। साँच्चीकै कर्म गर्ने हो भने तपाईँले यो काम चाहिँ अनिवार्य रूपमा हेर्नुपर्छ। हामी यस्तो यो मुहूर्तकहरूको बारेमा, साहित्यहरूको बारेमा, तपाईँहरूले गर्ने कर्महरूको बारेमा भिडियो बनाउँदैछौँ, हामीलाई हामीसँग फेसबुकतिर पनि जोडिनु होला, तर फेसबुकमा हेरेर मात्र छोड्नुभयो भने त अर्थ भएन नि, आफूले मात्रै हेरेर भएन, अरूलाई पनि जानकारी दिन सेयर चाहिँ अनिवार्य रूपमा गर्नुपर्छ। हामी यस्तै नयाँ नयाँ कुरा तपाईँलाई भिडियोमा राख्ने प्रयास गरिरहेका छौँ, सम्भव असाध्य कम छ क्या, समय नै मिल्दैन, के गर्ने है? त्यही भएको भएर हामी तपाईँलाई यो कुराको जानकारी गराए। अब हामी यतिखेर खोइ जिज्ञासु हाम्रो लाइनमा आउनु भएको, मलाई इसारा प्राप्त भइरहेको छ, केही समय तपाईँहरूसँग विलम्ब गरे साहित्यहरू भनेर कार्यक्रम सुन्नु भएको छ, जान्नु भएको छ, जान्नु पनि ठुलो कुरा हो, भाग्य मात्रै हेराएर मात्रै पनि भएन नि त हजुर, होइन? त्यसो भएको हुँदा कोही जिज्ञासु हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ?
1: म दार्चुलादेखि जेनिसा बोरा
0: जेनिसा बोरा कि जिनिसा भन्नुभयो
1: जेनिसा बोहरा
0: जेनिसा बोहरा है
1: हजुर
0: तपाईँ अहिले कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ लिपुलेखबाट सुन्दै हुनुहुन्छ कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले
1: मेरो दिदीको छोरीको बारेमा
0: दिदीको छोरी दिदीको छोरीको साल महिना गते समय भन्नु त
1: 2082 साल असार महिनाको 11 गते बुधबारको राति 2:04 जाँदा अनि भोलि
0: कुन जिल्लामा
1: दार्चुला जिल्लामा
0: 2082 साल असारको 11 गते बार के थियो
1: बुधबार
0: तपाईँले भनेको मिल्न आँटो अनि कति गते राति थियो
1: 11 गते राति
0: कति गते बिहान
1: 12 गते
0: के बारको बिहान
1: बिहिबार
0: भनेको 11 गतेको राति 2:04 है राशिको नाम आर्द्रा नक्षत्रको तेस्रो पावबाट नाम जोडेको छ नाकलाई थोपलिङ भनेर पढ्नु भयो नि होइन नङ न भनेको थिएँ मबाट नाम जोड्छ मको ठाउँमा छबाट छत्र कुमारी नाम छोरी होइन छत्र कुमारी नाम आउँछ मिथुन राशि हुन्छ लग्न शुक्र जन्मैबाट राहु भन्ने ग्रह बसेको छ यो जन्मैदेखि राहु बस्दा अलिक स्वास्थ्य खराबी हुन्छ र कालसर्प योग पनि परेको छ कालसर्प योग र राहुले गर्दा अलिक स्वास्थ्यमा विशेष ध्यान दिनुहोला राहुले अलिकति अवस्था गम्भीरै पनि पार्न सक्छ कहिले काहीँ है राहुको राम्रोसँग शान्तिहरू गर्ने राहुको राम्रोसँग पूजा पाठहरू गर्ने कामहरू तपाईँले गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है बुझ्नुभयो अब कालसर्पको शान्ति र राहुको शान्ति गर्नु अहिले अरू सानो बच्चा भएकाले अरू धेरै बोलिन मंगलबारको दिन सधैँभरि घरमा लसुन प्याज माछा मासु नखानु होला अहिले छुट्टिन्छ है मंगलबारको दिन मंगलबारको दिन चाहिँ चोखो खानुपर्छ है
1: हजुर अनि छोरीको बाजा आमा सम्बन्ध
0: आमा बुवासँगको सम्बन्ध सबै कुरामा ठिकै छ नराम्रो छैन ग्रहहरू ठिक छन् आत्तिनु पर्दैन अलिकति कालसर्प योगहरू परेका छन् यसले गर्दा एकदम घरमा अशुभ हुन्छ शान्तिहरू चाहिँ बेलैमा गराउनु होला है त राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौँ हामी तपाईँलाई आफ्नो अनि आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू भने गर्ने एउटा प्रयास गरिरहेका छौँ फोन गर्नको लागि दुईटा नम्बर तपाईँको लागि खुल्ला गरिसकेका छौँ हामीले फोन गर्नुहोला 98453 97 658 र 98142 73 601 फोन गर्नुहोला दिउँसो पनि हामीसँग सम्पर्कमा रहनुहोला म कार्यक्रममा एकैछिन छोटो लिन्छु विश्रामपछि उपस्थित हुन्छु हामी सँगै रहनुहोला
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला
3: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
5: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयासमा लागिरहेका छु। यतिखेर प्रत्यक्ष रूपमा कोही जिज्ञासु आउनु भएको इशारा मिलिरहेको छ। राधे राधे हजुर। कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर? नवीनजी आरामै हुनुहुन्छ?
1: हजुर।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ नवीनजी यतिखेर? रेडियो नयाँ कर्णालीमा सुन्दै हुनुहुन्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? आफ्नो साल महिना गते समय भन्नु त।
1: 2061 साल।
0: हजुर हजुर। ठिक 5 बजे हो। कति मिनट गएको थाहा छैन? ठ्याक्कै 5 बजे बिहान। कुन जिल्लामा जन्मिनु भयो तपाईँ नवीनजी?
1: कालीकोट जिल्ला।
0: कालीकोट कुन ठाउँ हो कालीकोटको जन्म?
1: कालीकोट सुनगाउँ।
0: यो 21 गते राति 22 गते बिहान हो। यो 21-22 गते उदाउनु भन्दा पहिले होइन त? यहाँबाट हेर्दाखेरि के छ भने तपाईँको लागि राशिको नाम चाहिँ नेत्रमणि नाम आउँछ है? नेत्रमणि नाम आउँछ, वृश्चिक राशि हुन्छ, दशमी भन्ने तिथिमा जन्म भएको छ। तपाईँको यहाँबाट हेर्दाखेरि चाहिँ के देखिन्छ भने मंगल लग्नमा छ, मांगलिक पर्या छ। मांगलिक पर्ने मान्छेको वैवाहिक जीवनमा अलिकति कता कता कष्ट हुन सक्छ, विशेष ध्यान दिनुहोला है। अलिकति तपाईँको लागि राम्रो होइन अहिले तपाईँको लागि। यो जुन 22 वर्षदेखि अब संकटा भन्ने ग्रह प्रारम्भ भयो, यसले गर्दा घर छोड्न मन लाग्छ, पढ्न फिट्टिकै मन लाग्न छोड्यो क्या, फिट्टिकै मनै लाग्दैन है। अब यो अलिकति ग्रहहरूमा विशेष गरी दोषहरू परेको छ। विशेष ग्रहमा दोषको लागि शान्तिहरू गर्ने, ग्रहको दोषको लागि पूजापाठहरू गर्ने गर्दा राम्रो हुन्छ। मांगलिक शान्ति गर्ने अनि संकटहरूको शान्ति गर्ने, पूजापाठ गर्ने, अनि अलिकति प्रेम अभाव देखिन्छ। प्रेम त भयानक पर्छ तर अभाव देखिन्छ, त्यसलाई विशेष विचार गरेर अगाडि बढ्ने है। एउटा आठसँग बिहे गर्दा पनि झन् राम्रो हुन्छ, मांगलिक शान्ति हुन्छ। वास्तुको लागि सबै ठिक छ। मैले तपाईँलाई अहिले यति भने, यतिको कुराको पहिले शान्ति गर्नु अनि फेरि मलाई त्यो चिनाएर आउनु न ल। राधे राधे। मैले अघि भनिसकेँ, त्यही भएर मैले राधे सबै तपाईँको मैले सकेँ। तपाईँले जे जे भन्नुहुन्छ त्यो तपाईँको मनको प्रश्न मैले उत्तर दिइसकेको छु। ठिकै छ, राम्रै छ। केही छ मनमा? ठ्याक्कै भन्नु। तपाईँको लागि 5 अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ है। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर कालीकोटबाट गइसक्नु भएको छ। हामी नियमित रूपमा तपाईँहरूसँग छौं र तपाईँको बारेमा विशेष चर्चा अनि परिचर्चाहरू गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हरेक दिन झैं आज पनि तपाईँको फोन सम्पर्कमा हामी रहन्छौं र तपाईँसँग भएका विभिन्न जानकारीहरू र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा फेरि पनि इशारा मिलिरहेको छ, स्वागत गर्छु। राधे श्याम हजुर। यो आवाज त सुनिराखेको आवाज हो। महेन्द्रपुरी महेन्द्रजी आएपछि केही न केही रोचक तथ्यहरू लिएर आउनुहुन्छ है?
2: होइन, आज छैन, मेरो भान्जीको अनुरोध छ। भान्जीले मेरो हेराइदिनु न, मामा बोलिरहनु हुन्छ भनेर भन्नुभएको छ। अब आज भान्जीको हेराउनु पर्ने छ गुरुदेव।
0: भान्जीको हेर्ने है?
2: हजुर।
0: ल भनिदिइहालौँ त, भान्जीको साल महिना गते समय के रहेछ?
2: 70 साल।
0: हजुर हजुर।
2: 70 साल मङ्सिर 26 गते बुधबार।
0: हजुर हजुर।
2: अनि 11:05 बिहान भन्नु कि दिउँसो भन्नु? अनि भोजपुर जिल्लामा।
0: भोजपुर जिल्लामा बिहान भने पनि दिउँसो भने पनि मैले कुरो बुझिसकेँ होइन?
2: हजुर।
0: यसलाई बिहान भन्दा पनि पाइयो, दिउँसो भन्दा पनि पाइयो। राशिको नाम चाहिँ भान्जीको झरमा मिन राशि पर्छ रे भनिदिनु। भान्जीको घर चाहिँ कहाँ?
2: भान्जीको घर कुन हो भोजपुर?
0: रेडियो सुन्नुहुन्छ र दिनदिनै
2: ए मजाले
0: भान्जीको नाम र थर भनिदिनु त उहाँले भाइ यो त मेरै हो भने थाहा हुनु पर्यो नि
2: झरना गिरी
0: राशि उता बोलाउने नामै झरना छ
2: खोइ के छ अब उहाँ चाहिँ खोइ के भनेर बोलाउनु त अब
0: हजुरलाई हजुरलाई भान्जीको नामै थाहा छैन त
2: होइन हामी त अब भान्जी भान्जी भन्छौँ अब त्यति साह्रै धेरै आउने पनि होइन अब के अरे 25 सालमा
0: है
2: एकपल्ट आउनु भएको थियो त्यहाँदेखि त आउनु पनि भएकै छैन त
0: सारा छ आफ्नै भान्जी होइन
2: हो
0: 13 वर्षमा जम्मै एकचोटि आउनुभयो
2: एक वर्ष आउनु भयो
0: भनेपछि मामाजीले खासै माया गरेको लक्षण देखेन है महेन्द्रजी
2: अब खोइ अब माया भनेर अब भान्जा मान्छे आइरहेको आयो गयो माया म आएर गएन फोको
0: है ल हजुर भान्जीले पनि सुन्नु भएको छ भने आउनु पर्यो मामा घर यसपालि दसैँमा आउँदाखेरि दक्षिणा पनि धेरै मिल्ने भयो नि त यत्रो 13 वर्ष
2: आउने जाने भाडा मिल्छ त
0: मिल्छ ल राशिको नाम चाहिँ झरना नाम आउँछ मिन राशि हुन्छ है
2: हजुर
0: लग्नमा चाहिँ कुम्भ लग्न देखिन्छ कुम्भ लग्नको मालिक शनि हो शनि गएर बसेको छ उच्च भएर राम्रो छ भाग्यमानी नर्सिङ विषय अथवा साइन्स विषय पढाउन लाउनु अहिले अलिकति ग्रहमा थोरै मात्र ग्रहको दोष छ अन्यथा ग्रह ठिक छ एउटा माङ्गलिक भन्ने युक्ति छ यो छोरी मान्छेको लागि अष्टम स्थानको माङ्गलिक असाध्यै अशुभ हुन्छ यसको चाहिँ राम्रोसँग शान्तिहरू गर्ने राम्रोसँग पूजापाठहरू गर्ने कामहरू गर्दाखेरि धेरै कुरामा राम्रो हुन्छ है
2: हजुर हजुर
0: अरू केही छ
2: अरू त खै अब यस्तै माङ्गलिकको चाहिँ शान्ति गर्नै पर्यो
0: होइन अनिवार्य पर्यो अरू केही छैन ग्रह असाध्य राम्रो भाग्यमानी राजयुक्त ग्रह छन् भोलिको दिनमा साइन्स पढेर अगाडि बढेर धेरै उन्नति गर्ने खालको युग छ होइन
2: हजुर हजुर
0: राम्रोसँग शान्तिहरू गर्ने राम्रोसँग पूजापाठहरू गर्ने गर्दाखेरि धेरै कुरामा शुभ हुन्छ है त
2: ए माङ्गलिकको चाहिँ शान्ति गराइहाल्नु पर्यो
0: हजुर हजुर त्यो गर्यो भने राम्रो हुन्छ है
2: हुन्छ हजुर हुन्छ
0: अरू केही छ कि छुट्ट्यौँ
2: आज छुट्टी
0: एउटा केही न केही त राखिदिनु न हो सारा संसारलाई चाहिँ केही कुरा ज्ञान दिने खालको मैले उत्तर दिन पाइयोस् है
2: होइन कि गुरु चाहिँ अब भनिहाल्नु सोधिहाल्नु चाहिँ यो चोरा चरा चुलो चतुर्दशीमा केही नगर्नु भन्दै हुनुहुन्थ्यो अब यो चाहिँ ठ्याक्कै चतुर्दशीमै जन्म भएको छ भने त्यो श्राद्ध गर्न मृत्यु भएको छ भने त्यो श्राद्ध गर्न मिल्दैन
0: हो त्यही कुरा मैले भने हिजो भने त अरू अरू तिथि छोड्नु परेन होइन तर चतुर्दशीमा चाहिँ यो षष्ठ अस्त्रबाट चाहिँ मृत्यु भएका गर्ने भनेर शास्त्रमा उद्धृत गरेको छ यो 16 श्राद्धको चतुर्दशी छोड्ने यो चतुर्दशीको चाहिँ औँसीमा गर्दा राम्रो है अथवा
2: भन्न खोजेको छिन्ने तिथि पनि यही परेको छ नि त छिन्ने तिथि यही तिथि परेको छ भने त्यो गर्दा मिसाइ मिल्दैन
0: छिन्ने तिथि यही परेको छ भने भनेको 16 श्राद्धकै चतुर्दशीको दिनमा मृत्यु भएको मान्छेको
2: मृत्यु भएको तिथि छ
0: यो 16 श्राद्धकै चतुर्दशीमा परेको छ भने एक पारावरण विधिले एक दिन गर्न मिल्छ भोलिपल्ट 16 श्राद्ध गर्न मिल्छ है
2: त्यही दिन
0: चाहिँ 16 श्राद्ध
2: मिलेन
0: है त
2: राधे गुरुदेव
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेको शुभ भाष हामी निरन्तर तपाईँहरूसँग संवादमा छौं र तपाईँसँग भएका विशेष कर्महरू र विशेष कुराहरूको हामी जानकारी दिने एउटा प्रयास गरिरहेका छौं मलाई यसमै उहाँको जुन अहिले मैले उहाँलाई उत्तर दिएँ त्यसमै अर्को एउटा उत्तर थप्न मन लाग्यो सकभर चतुर्दशी तिथिलाई सधैँभरि पनि त्याज्य गरेकै राम्रो पनि हुन्छ फेरि बुझ्नुभयो अब के भन्छ भने फेरि जस्तै मैले हिजो अस्तिको दिन यो धर्म सिन्धुहरू पल्टाउँदै गर्दाखेरि फेरि तपाईँहरूलाई अन्य थाहा चाहिँ नहोस् है किनभने कतिका बुवाहरूको त्यही तिथिमा मृत्यु भएको हुनसक्छ अथवा आमाको पनि मृत्यु पनि कुन तिथिमा हुन्छ र त्यो तिथि कति उत्तम हुन्छ भन्ने कुरा तिथिबाट पनि अलिकति केही थाहा हुन्छ अरे कि हामीले यो पुराणहरू पढ्दा धर्मशास्त्रहरू पढ्दा त अलिकति हामीले भेटेका छौँ सकभर शुक्ल पक्षको चतुर्दशीमा मृत्यु भएको छ भने चाहिँ अलि अशुभ पऱ्यो क्या बुझ्नुभयो हुन त धेरैको आमा बुवाहरू त्यस्तै तिथिमा मृत्यु भएको हुन सक्छ तर शुक्ल पक्षको चतुर्दशी फेरि राम्रो हो नि फेरि चतुर्दशी भन्दैमा त्यसरी फेरि हेला गरिहाल्नु पर्ने त होइन, तथापि अलिकति शास्त्र त केही भन्छ नि त, प्रतिपदामा मृत्यु भनेको कस्तो हुन्छ, तृतीया हरेक तिथिमा मृत्युको पनि कस्तो दिनमा मर्यो भन्ने कुरा पनि भर पर्छ। अब हजुरहरूलाई थाहा छैन होला, वायु अन्तिमको वायु भन्ने हुन्छ क्या, तपाईँले बलि बुझ्नुहुने कुरा, तपाईँले बुझ्ने प्रयास गर्नुभयो भने राम्रो हुन्छ। जस्तै कोही मान्छे अन्तिम क्षणमा मर्ने बेला भनौँ है, अब म एकदम ठेट नेपाली शब्द बोल्छु, मर्ने बेलामा असत्य पीड़ा हुन्छ नि त होइन, हजारौं हजार बिछले टोके यस्तो त्यस्तो कष्ट हुन्छ अरे क्या, हामीले गर्नु पुरा सुने अनुसार त हो नि त। अनि वायु जान्छ क्या अन्तिममा, यो वायुको रूपमा चाहिँ प्राण जाने हो नि त, अनि कसैको आँखाबाट जान्छ, कसैको नाकबाट जान्छ, कसैको मुखबाट जान्छ, कसैको तालो नै फुट्छ, कसैको त्यो मलद्वारबाट पनि साथ जान्छ, भनेको कोही अन्तिममा मर्ने बेला एकदम ठ्याक्कै हुँदाखेरि सास ठ्याक्कै गयो है भनेपछि उतापट्टि कसैले आची गरिरहेको हुन्छ नि, मतलब के भन्छ त्यसलाई, अब आची नै भन्नु होइन, एकदम मान्छे मरो ठ्याक्कै ल कहाँमा राखिरहेको थियो, बुवा बुवा आमा आमा भन्दा भन्दै ठ्याक्कै मरो, तर उता भनौँ न एकदम गाह्रो भएर उसलाई आची पनि आएर मर्यो भने थु मराई राम्रो मान्दैन शास्त्रले, बुझ्नुभयो, कसैले पिसा फेरिरहेको हुन्छ अन्तिम छेडमा क्या, मरो भने चाहिँ उता ए ला मर्ने बेला पिसा फेरेर पिछाडि त्यति गाह्रो भएछ भन्ने खालको हुन्छ नि, त्यो राम्रो होइन। सकभर शिरबाट चाहिँ वायु गएको राम्रो भनिन्छ होइन, त्यस्तै गरी यो चतुर्दशी पनि कृष्ण पक्षको चतुर्दशीमा चाहिँ बरु त्यागेकै राम्रो भन्छ क्या शास्त्रले। फेरि यो सोह्र श्राद्ध फेरि कृष्ण पक्षकै परो, अब उहाँलाई मैले उत्तर त दिएँ होइन, तर त्यसमा के लागू हुँदैन भने शुक्ल पक्ष र चतुर्दशी कृष्ण पक्ष दुईटा हुन्छन्, कृष्ण पक्षको चतुर्दशीमै मृत्यु त सोह्र श्राद्धमै भयो, तर त्यसलाई चाहिँ बरु त्यो पनि त्यागेर औँसीमै गरेको भने बेटर हुन्छ, तर शुक्ल पक्षमा मरेको छ भने चाहिँ गर्नु पर्यो फेरि है। तर शास्त्रले भन्छ सोह्र श्राद्धको चतुर्दशी तिथि अरू अरू बेला परेको, शुक्ल पक्ष परे पनि औँसीमा गर्नु भन्छ, त्यसमा पनि शुक्ल पक्ष परेको त राम्रो पनि होइन भन्छ है। यस्ता धेरै कुराहरू छन् क्या तपाईँलाई भन्ने, तपाईँले प्रश्नै गरिदिनुहुन्न, केही सोध्दै सोध्नुहुन्न, केही खोज्दै खोज्नुहुन्न, जे छ त्यसमा अलिकति अलिकति गाह्रो कुरा भनौँ भने फेरि यो बाहुनले भनेर हुन्छ म मान्दिनँ ए अलिअलि होइन। फेरि अस्ति मैले एउटा फेसबुकमा टिकटकमा भिडियो बनाएको थिएँ, श्राद्ध गर्नुभन्दा श्राद्ध सम्पादन गर्नुभन्दा पूर्व बाल बच्चाहरूलाई भोजन ग्रहण नगराउनु भनेको थिएँ, त्यहाँ राम राम कमेन्ट आएको छ, हेर्न पनि दुई तिन लाखले हेर्नु भएको छ हेर्न चाहिँ, तर कमेन्ट आएको छ कस्तो थाहा छ, मेरो सानो बच्चा छ दुई महिनाको बच्चा छ त्यसलाई लिटो नखुवाउनु, ए मेरो भगवान् लिटोलाई भोजन भन्दैनन् क्या, मेरो बच्चालाई दुध नखुवाउनु भोकै राख्नु भोकै मार्नु यो बाहुनको कस्तो नियम हो, दुधलाई पनि भोजन भन्दैनन् क्या भगवान् बुझिदिनु न। त्यो दिन श्राद्धमा पकाएको दाल भात सब्जी अचार पिण्ड दिनुभन्दा पहिले नदिनु भन्ने अर्थमा हो नि त, अब कुरो नबुझेर मान्छे यति मूर्ख छन्, यति त्यो कमेन्ट गर्न पा, यो गुरुलाई चाहिँ प्याच्च भन्न पा, ए म त ठुलै हिमालय बने भन्ने खालको चाहिँ मान्छेको चाहिँ त्यस्तो मन शान्ति हुन्छ, ठिक त मन शान्ति गर्नुहोस् म भागेरा भनिदिइरहेको छु अहिलेसम्म होइन। फेरि मैले श्लोक भनेको छु क्या, फेरि कुन श्लोक हो भने मैले प्रष्ट खुलाएर भनेको छु क्या, कुन शास्त्रको कति पेजमा छ त्यो धरी भनिदिएको चाहिँ मेरो भएको, अनि भएको कुरा भनेर त गाली नगर्नुहोस् न के, नमान्नु आफ्नो ठाउँमा छ क्या, त्यसलाई कसरी हुन्छ बुझ्ने प्रयास तपाईँले गर्नुपर्छ। यतिखेर हामीसँग कोही जिज्ञासु हुनुहुन्छ, म उहाँहरूलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
3: राधे राधे,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: नवराज
0: कटुवाल।
3: हजुर,
0: कटुवाल लेख्दाखेरि कसरी लेख्नुहुन्छ, कट अनि वाल हो कि कटुवाल हो?
3: कटुवाल,
0: कसरी त कटुवाल पनि लेखाइदिएको छु म त, यो झापातिर झापातिर हुनुहुन्छ कटुवाला लेख्नुहुन्छ तपाईँहरू चाहिँ, क आदि ट अनि क अनि वाल
3: पुरै क अनि वाल,
0: ए कटवाल, ए कटवाल हो?
3: हजुर हजुर,
0: ए कटवाल, ए भन्दाखेरि फेरि कटवाल सुनिन्छ है?
3: हजुर हजुर,
0: ल कटवाल कटुवाल लु त। अनि कुन जडीमा कार्यक्रम सुन्नुहुन्छ?
3: खोटाङ एफएममा।
0: खोटाङ एफएममा, मलाई अहिले कसको बारेमा हेराउन खोज्नु भएको?
3: छोरीको बारेमा हेरौँ।
0: साल महिना गते समय भन्नु त?
3: 2058 साल
0: अहा
3: 2073 गते
0: एक बजेर 30 मिनेटमा कुन जिल्लामा भयो जन्म
3: खोटाङमा
0: को हो यो मान्छे
3: छोरी
0: राशिको नाम तपाईँको छोरीको लागि यहाँबाट के जोड्छ भने जित कुमारी अथवा जीवन कुमारी के छ नाम जीवन कुमारी मकर राशि हेर्नुहुन्छ होला बाउ त त्यति एकोरो होइनन् छोरी अलि एकोरी हुनुभएछ हो अहिले राहु भन्ने कुरा चलिरहेको रहेछ 15 वर्ष पछाडि राहुले 35 वर्षमा राहु भयो पढाइ त असाध्य बिजुली थियो के अरे सङ्गत बिग्रेछ नि त बर्बाद भयो राहु गर्नु भएन यो छोरीले तपाईँको सहसचिव खाने खालको योग छ क्या भनेको सरकारी जागिरमा ठुलो पद खाने योग छ तर के भयो थाहा छ 15 वर्षबाट त्रिभागीमा राहु 17 वर्षबाट भीमचौतारीमा राहु शान्ति जिन्दगीमा गरेकै छैन है के गर्ने अहिले फेरि उल्का पनि चलिरहेछ अब शान्ति गर्नुहुन्न होला फेरि पनि भन्दाखेरि छिट्टो गरेर राहुको शान्ति गर्नु कति यहाँ पढ्नुहुन्छ अहिले पढाइ त साह्रै राम्रो बिजुली पढाइ हो नि यो 15-16 वर्ष भन्दा पहिले त तपाईँको छोरी त धेरै राम्रो पढाइ थियो अहिले कस्तो छ बिग्रियो होला राहुले तर बिग्रियो होइन हेर यस्तो के भने तपाईँहरू यस्तो राम्रो छोरीको पढाइ यति राम्रो थियो यस्तो मान्छे साइन्स पढ्नुपर्छ कमर्स पढ्नुपर्छ यस्तो राम्रो छ यो मान्छेको ग्रह के गर्ने के पढ्नुभयो म्यानेजमेन्ट भनेको कमर्सै होला सायद होइन त्यहीँ हुनुहुन्छ छोरी अहिले त्यहीँ नजिकै हुनुहुन्छ राहु छ है राहु राहुको शान्ति गर्नु सङ्गत नबिगार्नु अलि तपाईँभन्दा अलिक बढी छोरी एकोरी पनि हो फेरि घमण्डी क्या त्यो छ राहुको शान्ति गरेर राहुको कवचर पनि लगाइदिनु राहुको जपाडी गर्नु उल्काको जपाडी गर्नु चाँडै गर्नु है भोलि सङ्गत बिग्रेर मैले सङ्गत भनेको छु नि फेरि सङ्गत धेरै कुराहरू पर्छन् यो राहुले असाध्य गाह्रो पार्छ विवाह गर्न लाग्दै हुनुहुन्छ अथवा गरिसक्नुभयो भने राहुको शान्ति नगरिकन गरेको विवाहले अर्को बिहा निम्ति आउँछ फेरि बुझ्नु पनि गर्नुभएको छैन भने राहुको शान्ति नगरिकन गर्नुभयो भने फेरि अर्को बिहे गर्नुपर्ने अवस्था हुन्छ अब यत्तिकै ग्रह शान्ति नगरिकन दिइसक्नु भएको छ भने घरमा शान्ति छैन अहिले बिहे हो बिहे गरिसक्नु भयो कि भएन
3: भएको
0: छैन राहुको 18,000 पल्ट जप गर्नुपर्छ अनि रुद्री पाठ गर्नुपर्छ चण्डी पाठ गर्नुपर्छ शान्तिका भए पाठहरू गर्नुपर्छ अनि तपाईँको शरीर राहुको कवच लगाउनुपर्छ पढाइ त धेरै राम्रो पढाइ हो तपाईँले जुन गाउँमा पढाउनु भएको थियो त्योभन्दा धेरै राम्रो हुन्थ्यो पढाइ तर तपाईँले ठुलो गल्ती गर्नुभयो क्या बा के गर्ने अब जे भयो भयो छिट्टो गरेर अब शान्ति गर्नु अब भएको अब हुने कुराहरू राम्रो हुन्छ बिग्रिसकेको कुरा म जान्दिनँ है फेरि सङ्ग चाहिँ एकदमै नराम्रो खालको सङ्ग छ राहु भन्ने ग्रह छ असाध्य अशुभ छ शान्ति राम्रोसँग गर्नु पूजापाठ गर्नु है त छोरीलाई सम्झाउने बुझाउने गर्नु अलिक एक ओरिसिन छोरी पनि फेरि के गर्ने तपाईँको घरको वास्तु ठ्याक्कै घरको पूर्वपट्टि चाहिँ अलिक भिरालो भिरालो परेको ठाउँमा फोहोर चिज छ अरे त्यहाँ के छ त्यहाँ भन्नु त कहाँनिर घर ठ्याक्कै खाल्डेदेखि पूर्व कता पर्छ अब तपाईँले पनि बुझ्ने अहिले पनि बुझ्नुहुन्छ त्यहाँ अलिकति खाल्डो खाल्डो छ भिरभिर परेको छ त्यहाँ फोहोर के फ्याल्नुहुन्छ त त्यहाँ मैले रेडियोमा पूर्वतिर फाल्नु हुँदैन भनेको भने भनेको भने भनेको भने गरे होइन होइन त्यही भएर एकदम ध्यान दिनु होला ग्रहलाई राम्रोसँग शान्तिहरू गरेर राम्रोसँग पूजा पाठहरू गर्नु होला राम्रो हुन्छ है भयो मन खुसी भयो राधे राधे
3: राधे राधे गुरु
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयास गरिरहन्छु है हामी तपाईँलाई हरेक दिन एउटा ज्ञानका कुरा दिने एउटा प्रयास गरिरहेका छौं अब एउटा कुरो म तपाईँलाई जानकारी गराइहाल्छु एउटा छोटो श्लोक भनिहाल्छु जीवितात्ययमा पढ्नु यो न मत्ति यतस्तत आकाशम इव पंकेन न स पापेन लिप्यते जसरी गरी आकाशमा लिप्त नभए पनि हामी यो चंगाहरू उडाउँछौ हामी त्यसलाई चाहिँ के किन भएमा भनेर यता उता घुमिरहन्छ अरे क्या. त्यस्तै गरी अनि अन्तिममा हामी पनि यो पुतली सर के किन भयो भन्ने खालको गरेर हामी यो संसार रूपी कर्ममा हामी पाप गरिरहेका छौँ, पापमा लिप्त भइरहेका छौँ भन्ने शास्त्रको नियम छ. यसलाई ध्यान दिनुहोला, हामी पापी कर्म गर्न भएन, लिप्त हुन भएन. आजलाई कार्यक्रमको निर्धारित समय सकिसकेको छ, भोलि बिहान उपस्थित हुन्छु. राधे राधे.

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
1: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: यही असो 24 गते शनिबारको दिन
1: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नु

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज चुनाव। सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे बीच प्रतिस्पर्धा। चाडपर्वको सुरक्षामा 50,000 भन्दा बढ़ी प्रहरी परिचालन। सार्वजनिक गाड़ीमा मेकानिकल जाँच रिपोर्ट अनिवार्य। तोकिएको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन महासंघको आग्रह। विपदमा बेपत्ता भएकालाई 45 दिनपछि मृत मानिने गरी अध्यादेश सिफारिश। प्रधानमन्त्री राहत कोषमा मौजदात रकम 17 अर्ब नाग्यो। भारतीय चर्चित अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन। हृदयघातका कारण निधन भएको हुन सक्ने भनिए पनि पुष्टि हुन बाँकी। र क्यान र एनपीएल टोली आईसीसी मान्यताको पर्खाईमा। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदैछ। निर्वाचन समितिका अनुसार बिहान 10 बजेदेखि बेलुकी 6 बजेसम्म मतदान हुनेछ। महाधिवेशनमा सहभागी 7,255 प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान गर्दैछन्। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। खुला मंचमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्रको व्यवस्था गरिएको छ। भातृ तथा शुभेच्छक संस्था र जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिलाई पनि खुला मंचमै मतदान गर्ने व्यवस्था गरेको निर्वाचन समितिले जनाएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्गे प्रतिस्पर्धा हुँदैछ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला तर्फबाट उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ। 4 उपसभापति मध्ये 2 खुला पदका लागि गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरूङ, मधु आचार्य र सुरेन्द्रराज पाण्डे प्रतिस्पर्धामा छन्। समावेशी तर्फको 1 उपसभापति पदका लागि जीवन परियार, फर्मुल्लाह मनसुर, विनोद चौधरी, रंजित कर्ण र सीता गुरूङ गरी 5 जना प्रतिस्पर्धामा छन्। 3 महामन्त्री मध्ये 2 खुला पदका लागि अमरसिंह पुन मगर, उदय शमशेर राणा, गुरूराज घिमिरे, नयनसिंह महर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनिल कुमार शर्मा उम्मेद्वार छन्। महिला महामन्त्रीको 1 पदका लागि डिला संग्रौला पन्त, त्यसै गरी महालक्ष्मी उपाध्याय डिना र रीता खनाल प्रतिस्पर्धामा छन्। दशैं, दीपावली, नेपाल सम्बत र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना 2083 लागू गरेको छ। देशभर 50,000 भन्दा बढ़ी प्रहरी परिचालन गरेको प्रहरीले जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफ्लेका अनुसार चोरी, डकैती, जुवातास तथा सट्टेबाजी, सीमा अपराध, तस्करी, भन्सार छली, बैंक तथा वित्तीय संस्थामा हुने लुटपाट, कालोबजारी, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा मिसावट युक्त वस्तुको बिक्री, हुण्डी र नक्कली नोटको कारोबार नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ। यस्तै अन्तर्राष्ट्रिय सीमा नाकामा 108 सहायता कक्ष सञ्चालन गरेको प्रहरीले जनाएको छ। चाडपर्वमा ठूलो संख्यामा यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने भएकाले गाड़ी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सार्वजनिक गाड़ीहरूमा विशेष निगरानी गर्ने भएको छ। प्रहरीका अनुसार सार्वजनिक गाड़ीहरूले यात्रु बोकेर लामो दूरीमा सञ्चालन गर्नुअघि 7 दिनभित्र गरिएको मेकानिकल टेस्ट रिपोर्ट पेश गर्नुपर्नेछ। यस्तै चालकको लाइसेन्स जाँच, त्यसै गरी लामो दूरीका गाड़ीहरूमा 2 जना चालकको व्यवस्था र गाड़ीको क्षमताभन्दा बढ़ी यात्रु नराख्ने नियमलाई कड़ाईका साथ कार्यान्वयन गर्ने समेत प्रहरीले जनाएको छ। यसैबीच नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकेको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेको भन्दा बढ़ी भाड़ा लिने गाड़ीलाई कार्यवाही गर्नेछ। यस वर्षको दशैंका लागि भोलिदेखि यात्रुवाहक गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला हुने निर्णय भइसकेको छ। यात्रु तथा मालवाहक यातायातलाई सञ्चालनको अवस्थामा सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ, मजदूर संघ संगठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालय बीच अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो। सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने अवधि 12 वर्षबाट घटाएर 45 दिनमा झार्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधनका लागि अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने विद्यमान व्यवस्था संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। अहिलेको कानून अनुसार कुनै पनि व्यक्ति बेपत्ता भएको 12 वर्ष पुगेपछि मात्र मृत मान्ने व्यवस्था छ। सरकारले अध्यादेश मार्फत विपदको घटनामा यस्तो अवधि 45 दिन हुने व्यवस्था गर्न प्रस्ताव गरेको छ। यस्तै रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ी

पछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषमा विभिन्न खातामा गरी हिजो बेलुकीसम्म 17,06,41,464 रूपियाँ मौजदात पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कमा मौजदात 12,57,28,76,523 रूपियाँ, हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,91,93,174 अमेरिकी डलर पुगेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज बागमती र गण्डकी प्रदेशको पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ कोशी बागमती र गण्डकी प्रदेशका हिमालका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमालका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना छ कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी थोरै ठाउँमा मेघगर्जन चट्याङ र असिना सहित हल्का वर्षा र हिमपातको सम्भावना छ मधेस लगायत कोशीको तराईका थोरै ठाउँमा तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ भोलि पनि केही ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना छ पर्सि शनिबारदेखि मौसममा क्रमिक सुधार हुने महाशाखाको भनाई छ बाढ़ी पहिरोका कारण अवरूद्ध चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी जोमसम कोरला सड़क मरमतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भीरमा त्यसलाई छिचो लिएको छ म्याग्दीको रघुगंगा गाउँपालिका दुईमा पर्ने कुनौटामा यी असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीले 250 मिटर सड़क कटान गरेर बगाएको थियो बेनी जोमसम कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले हिजो कुनौटा भीरमा कालीगण्डकीले कडान गरेको ठाउँमा माटो फिलिङ गरेर मार्ग छिचो लिएको जानकारी दिनुभयो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गरेको छ रणनीतिले सन् 2030 सम्ममा कुकुरको टोकाईबाट लाग्ने रेबिजबाट हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको मन्त्री निशा मेहताको सचिवालयले जनाएको छ नेपालमा रेबिज प्राणघातक जोनोटिक रोगका रूपमा रहेको र यस समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सक्ने रणनीति दस्तावेजमा उल्लेख छ आँखालाई माया गरौं दृष्टिको रक्षा गरौं भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस यस मनाइँदैछ विश्व दृष्टि दिवस हरेक वर्ष अक्टूबर महिनाको दोस्रो बिहिबार मनाइन्छ यस वर्षको नाराले व्यक्तिगत तथा रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नका साथै सरकार र सरकारवालाहरूलाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ अब विदेशको खबर भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ भारतीय संचार माध्यमका अनुसार उहाँको आज बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो डाक्टरहरूले झण्डै 45 मिनटसम्म लगातार सीपीआर दिएर बचाउने प्रयास गरे पनि उहाँलाई बचाउन नसकेको अस्पतालका चिकित्सक डाक्टर शेखर सालकरलाई उद्धृत गर्दै द इण्डियन एक्सप्रेसले जनाएको छ हृदयघातका कारण निधन भएको हुन सक्ने भनिए पनि यकिन कारण भने पोस्टमार्टम पछि मात्र स्पष्ट हुने खबरमा उल्लेख छ पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्र र उहाँका प्रशंसकलाई स्तब्ध बनाएको छ सन् 1951 जनवरी 1 मा महाराष्ट्रको मरूड जान्जिरामा जन्मिनुभएका विश्वनाथ पाटेकर अर्थात नाना पाटेकरले सन् 1978 मा गमनबाट चलचित्र क्षेत्रमा अभिनय यात्रा शुरू गर्नुभएको थियो अब खेल खबर नेपाल क्रिकेट संघ क्यान अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको तयारीमा जुटेको छ एनपीएलको मिति नजिकैसँगै क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट अन्तर्राष्ट्रिय मान्यता पाउने आशामा पनि छ अब क्यान आईसीसीको औपचारिक निर्णयको पर्खाइमा रहेको क्यानका सचिव पारस खड्काले बताउनु भएको छ आईसीसीको स्वीकृति आएपछि एनपीएलका टोलीलाई थप स्तरीय विदेशी खेलाड़ी अनुबन्ध गर्न सहज हुने उहाँको भनाइ छ यसले प्रतियोगिताको स्तरसँगै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय चर्चा बढ़ाउन सहयोग पुग्नेछ आईसीसीबाट मान्यता प्राप्त भएमा एनपीएलका टोलीलाई टेस्ट राष्ट्रका चर्चित विदेशी खेलाड़ी अनुबन्ध गर्न सहज हुनेछ त्यसैले क्यानसँगै एनपीएलका टोली समेत आईसीसीको निर्णयको प्रतीक्षामा छन् एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि काठमाडौँको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरू हुँदैछ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक काँग्रेसको नयाँ नेतृत्व चयनका लागि आज चुनाव सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे प्रतिस्पर्धामा, चाडपर्वको सुरक्षामा 50,000 भन्दा बढ़ी प्रहरी परिचालन, सार्वजनिक गाड़ीमा मेकानिकल जाँच रिपोर्ट अनिवार्य, तोकिएको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन महासंघको आग्रह, विपदमा बेवत्ता भएकाहरूलाई 45 दिनपछि मृत मानिने गरी अध्यादेश सिफारिश, प्रधानमन्त्री राहत कोषमा मौजदात रकम 17 अर्ब नाग्यो, भारतीय चर्चित अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन, हृदयघातका कारण निधन भएको हुन सक्ने भनिए पनि पुष्टि हुन बाँकी, र क्यान र एनपीएल टोली आईसीसी मान्यताको पर्खाईमा।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ झैं।
3: ये नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
4: ल काका, किन चिन्ता गर्नु भएको, घर सञ्चालित स्टोर छ नि।
5: ओ, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
6: वेशभूषा संस्कृति हो संरक्षण ओ प्रवर्धन करी खारुङके प्राचीन मौलिक कला संस्कृति हो जोगाई। आदरणीय दादु भैया दिदी बहिना हुक्र, यही कुवार महिना के 25 गते अटवार के दिन 14 जीवरा जगेना सांस्कृतिक कार्यक्रम ठाकुर बाबा प्रज्ञा प्रतिष्ठान के सहयोग में ओ ठाकुर बाबा बरघर सञ्जाल के आयोजना में ठाकुर बाबा नगर पालिका टीम जुटपानी बगनहा हाट बजार में विनामिलक होस्ते कार्यक्रम में सहभागिता के लाग मई गर अर्जी करती।

0: के तपाईलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0-72 98-224-21-679 र 98-125-10-349।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यी असोज 24 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यी असोज 24 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सँगै बाघ झैँ।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हाजुरी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असो 24 गते शनिबारको दिन
0: पेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।

0: कतै हेरेको के?
1: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पा जाए पो मारा से म फेरि नमन सपिङ सेन्टरमा जाइटु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
2: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 33582।
3: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
5: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
4: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
5: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट, एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
4: अङ्कल सेवाहरू,
5: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ, प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुन।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असोज 24 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यी असोज 24 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यी असोज 24 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यी असोज 24 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यी असोज 24 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छ।
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला बिहानको 11 बजेको छ।

0: लागै आयो चाहिँ लौ आयो आयो भन्दै छौ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 79.2 MHz गर्जन छ सधैँ बाघ्छिन रेडियो टाइगर स्टुडियो टाइम अहिले दिउँसोको 3 बजेको छ
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
4: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको मतदान अझै शुरू भएन। एमालेको सक्रिय राजनीतिमा पूर्व राष्ट्रपति भण्डारीको औपचारिक पुनरागमन। ऋण तिर्नको लागि अर्को ऋण लिँदै सरकार, चालू खर्चमा मितव्ययी बन्न र राजस्वको दायरा बढ़ाउन वित्त आयोगको सुझाव। एलिनोको प्रभावकै बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा, हिउँद सुक्खा हुने जोखिम। यस वर्षको नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, राष्ट्रपतिमा दोस्रो कार्यकाल शुरू गरे त 8 युद्ध अन्त्य गराएको दावी। र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको मतदान अझै शुरू भएको छैन। बिहान 10 बजेदेखि शुरू गर्ने तय भएकोमा तयारी नपुगेको भन्दै दिउँसो 1 बजेका लागि सारिएको थियो। त्यस्तै अर्को सूचना निकालेर दिउँसो 2:30 बजेका लागि सारेको मतदान अझै शुरू नभएको हो। निर्वाचन समितिले मतपत्र सबै आइ नपुगेकाले मतदान रोकिएको जनाएको छ। अहिले उम्मेद्वार र कार्यकर्ताहरू धमाधम भोटमा आइरहेका छन्। महाधिवेशनमा सहभागी 7,255 महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेद्वारको अन्तिम नामावली निर्वाचन समितिले हिजो बेलुका नै सार्वजनिक गरिसकेको छ। 15 महाधिवेशन अन्तर्गत पदाधिकारीहरूमा उम्मेद्वारी दिएका 4 आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। सभापतिका उम्मेद्वार किशोर सिंह राठौड़ले आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। यस्तै खुल्लातर्फका उपसभापतिका उम्मेद्वारहरू डाक्टर महेन्द्र रिजाल र देवराज चालिसेले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। यस्तै सहमहामन्त्रीमा दलित क्लस्टर तर्फ उम्मेद्वारी दिएकी लक्ष्मी परियारले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। मतदान अघि नै 3 उम्मेद्वार भने निर्विरोध निर्वाचित भइसकेका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भूषाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध निर्वाचित हुनु भएको हो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ। ललितपुरको च्यासलमा रहेको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेता पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहनुभएकी भण्डारीको कार्यकाल सकिएपछि उहाँको राजनीतिक पुनरागमनलाई चासोका साथ हेरिएको थियो। यस शपथसँगै उहाँ 11 वर्षपछि पुनः एमालेको सक्रिय राजनीति फर्कनु भएको छ। शपथ ग्रहण लगतै पार्टी कार्यालय च्यासलमा एमाले स्थायी कमिटी बैठक शुरू भएको छ। वरिष्ठ नेताको हैसियतले पूर्व राष्ट्रपति भण्डारी पनि पहिलो पटक बैठकमा सहभागी हुनु भएको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको यस बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारको कार्य सम्पादन, पार्टीको आन्तरिक रणनीति र प्रतिपक्षी दलका रूपमा एमालेद्वारा उठाउनुपर्ने एजेण्डाका बारेमा छलफल भइरहेको छ। बैठकको निर्णय सहित पार्टीले आफ्ना धारणा औपचारिक रूपमा शीघ्र सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले पुरानो ऋण तिर्नकै लागि फेरि नयाँ ऋण लिने क्रम बढ़दै गएको पाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 प्रतिवेदनले सरकारले आन्तरिक ऋण बढ़ाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको सामा तथा ब्याज भुक्तानीमै खर्च भइरहेको देखाएको हो। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2078-79 तुलनामा 2082-83 आन्तरिक ऋण 45% बढ़ेको छ। यसरी परिचालन भएको ऋण नयाँ विकास निर्माण र पूँजी निर्माणमा भन्दा पुरानो दायित्व चुकाउनमै सकिने गरेकाले अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न सकेको छैन। आर्थिक वर्ष 2077-78 कुल गृहस्थ उत्पादन जीडीपीको 40.72% रहेको सार्वजनिक ऋण 2081-82 आइपुग्दा बढ़ेर 43.79% पुगेको छ। चालू खर्च निरन्तर बढ़िरहे पनि त्यही अनुपातमा राजस्व संकलन नसक्दा सरकारको नियमित खर्च धान्न समेत ऋणको भर पर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ। आयोगले चालू खर्चमा मितव्ययिता अपनाउन, राजस्वको दायरा बढ़ाउन र ऋण परिचालन गर्दा आर्थिक गतिविधि बढ़ने सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको छ। प्रशान्त महासागरमा विकसित एलनिनो प्रणालीका कारण यो वर्षको मनसूनमा औसत भन्दा कम वर्षा हुने अनुमान रहे पनि औसत सरह वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसून शुरू हुन अघि यस वर्ष औसत भन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो। तर विभागको पछिल्लो विवरण अनुसार मनसून प्रवेश गरेको जुन 19 तारीखदेखि अहिलेसम्म झण्डै 95% वर्षा भइसकेको छ। सामान्यतया नेपालमा मनसूनभरिमा 1,500 मिलिमिटर पानी पर्ने गरेकोमा यसपटक 1,326 मिलिमिटर वर्षा रेकर्ड भएको छ। अहिले केही भूभागमा मनसून बाँकी रहेकाले वर्षा थपिन सक्छ। त्रिवी जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक मदन सिग्देलका अनुसार एल निनोको प्रभाव दक्षिण एसियासम्म आइपुग्ने समय लागेकाले मनसूनको समयमा यसको असर नेपालमा सोचे जस्तो नदेखिएको हो। अब हिउँदी वर्षामा भने एल निनोका कारण वर्षा कम हुन सक्ने सह प्राध्यापक सिग्देलले बताउनुभयो। नोभेम्बरमा उत्कर्षमा पुग्ने अनुमान रहेको एल निनो प्रणालीका कारण आउँदो हिउँदमा नेपालमा हिउँदी वर्षा कम हुन सक्ने जोखिम छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। हुम्लाको सीमावर्ती क्षेत्रमा जडीबुटी संकलनका क्रममा हिम पहिरोमा परि बेपत्ता भएका मुगुका दुईजनाको शव फेला परेको छ। मुगुङ कर्मारोङ गाउँपालिका नौका अंग बहादुर रोकाया र ललित जंग बडुवालको शव संयुक्त सुरक्षा टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो। जडीबुटी संकलनका लागि गएको 13 जनाको टोली मध्ये उहाँहरू दुवैजना यही असोज 2 गतेदेखि सम्पर्क हुनुभएको थियो। नेपाली सेनाको नेतृत्वमा परिचालन गरिएको संयुक्त सुरक्षा टोलीले खोजीका क्रममा रोकाएको शव यसअघि असोज 17 गते र बडुवालको शव हिजो लिमी पाटन तथा सानो मिमी क्षेत्रमा फेला पारेको हो। विदेश खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 2026 नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दावी गर्नुभएको छ। आफूले दोस्रो कार्यकाल शुरू गरे यता 8 युद्ध अन्त्य गराएको जिकिर गर्दै उहाँले नोबेल शान्ति पुरस्कार दावी गर्नुभएको हो। ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि वा नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दावी गर्नुभयो। ट्रम्पले नोबेल समितिले आफू जस्ता व्यक्तिलाई पुरस्कार नदिने प्रतिष्ठा बनाएको टिप्पणी गर्दै आफूलाई पुरस्कार नदिए पनि त्यसले आफूले गरेका कामको महत्व कम नहुने बताउनुभयो। वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा पोप लियो अन्तर्राष्ट्रिय फौजदारी अदालत र प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक लगायतका नाम चर्चामा छन्। 2026 नोबेल पुरस्कार विजेताको घोषणा भोलि हुँदैछ। अब खेल खबर। आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको हो। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरियता सुधार भएको हो। नामिबियाको स्थान तल झर्दै 17 स्थानमा छ। नेपालले गएको सेप्टेम्बरमा एसीसी प्रिमियर कपको उपाधि जिते यता एक दिवसीय क्रिकेट खेलेको छैन। अब नेपालले लीग टू श्रृंखला अन्तर्गत आइतबार क्यानाडासँग खेल्नेछ। यो श्रृंखलामा घरेलु टोली ओमान, नेपाल र क्यानाडा सहभागी छन्। एक दिवसीय वरियतामा भारत शीर्ष, न्यूजील्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान 5 स्थानमा छन्। भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा यसमा मुख्य खबर फेरि एकपटक। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको मतदान अझै शुरू भएन। एमालेको सक्रिय राजनीतिमा पूर्व राष्ट्रपति भण्डारीको औपचारिक पुनरागमन। ऋण तिर्नको लागि अर्को ऋण लिँदै सरकार, चालू खर्चमा मितव्ययी बन्न र राजस्वको दायरा बढ़ाउन वित्त आयोगको सुझाव। एलनिनोको प्रभावकै बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा, हिउँ सुक्खा हुने जोखिम। यस वर्षको नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, राष्ट्रपतिमा दोस्रो कार्यकाल शुरू गरे यता 8 युद्ध अन्त्य गराएको दावी। र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
1: तपाईं सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जन सँगै बाजे।
3: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना,
4: यी असोज 24 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दाहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
4: यी असोज 24 गते शनिबारको दिन
3: सेवाहरू, गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
5: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
6: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
7: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाप चाहिँ।
9: केपी पोलिक्लिनिक भुरीगाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
4: यही असोज 24 गते शनिबारको दिन
9: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 0984304082।
10: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यी असोज 24 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यी असोज 24 गते शनिबारको
0: दिन सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यी असोज 24 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यी असोज 24 गते शनिबारको दिन
0: दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: केपी पोलिटेक्निक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: असो 24 गते शनिबारको दिन
0: देवी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुन।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अङ्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229। यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज, गर्जन सधै बाजे। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
2: वेशभूषा संस्कृति हो संरक्षण ओ प्रवर्धन करी खारुन के प्राचीन मौलिक कला संस्कृति हो जोगाई। आदरणीय दादू भैया दीदी बहने होकर यह कुंवर महीना के 25 गते अटवार के दिन 16 जीवरा जगेना सांस्कृतिक कार्यक्रम ठाकुर बाबा प्रज्ञा प्रतिष्ठान के सहयोग में और ठाकुर बाबा बरघर संजाल के आयोजना में ठाकुर बाबा नगर पालिका टीम जुटपानी बगनहा हाट बजार में हिनाहिल पहुंचे कार्यक्रम में सहभागिता के लाग मई गर अर्जी करती।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यी असोज 24 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दाहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यी असोज 24 गते शनिबारको
0: दिने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
2: धेरै धेरै धन्यवाद छ है नानी।
3: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
2: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
3: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
2: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
3: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
2: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-400-46-368।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हाड़जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असोज 24 गते शनिबारको दिन
0: पेरी अस्पताल नेपालगंजबाट हाड़जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाप चाहिँ।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यी असोज 24 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यी असोज 24 गते शनिबारको दिन
0: सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंक।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482979774
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
1: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यी असोज 24 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यी असोज 24 गते शनिबारको दिन
1: सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
0: हार्दिक आमन्त्रण। वेशभूषा, भाषा, संस्कृति संरक्षण ओ प्रवर्धन गरी फारूनकी प्राचीन मौलिक कला संस्कृति जगाए। विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसर में आयोजना हुने 16 जीवरा धरना तथा शुभकामना आदान प्रदान कार्यक्रम में यहाँहरुको उपस्थिति का लागि हार्दिक आमन्त्रण गर्दछौ। जीवरा धरना कार्यक्रम संचालन हुने मिति यही असोज 25 गते आइतबार। स्थान ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 जुडपानी बग्ना बजार बर्दिया। आयोजक ठाकुरबाबा बर्गर सञ्जाल समिति बर्दिया।
3: राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98-580-25002 र 98-20-43-41-61।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ सुन।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असोज 24 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असोज 24 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यी असो 24 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोडीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: आवाज रेडियो टाइगर 92.2 मेगाहर्ट्ज।

0: चाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यी असोज 24 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि चाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यी असोज 24 गते शनिबारको
0: दिन सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
2: आफ्नो सुन्दी बाटी रेडियो टाइगर 9.2 मेगाहर्ज।

यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ट्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कांग्रेस नेतृत्व चयनका लागि आज हुने भनेको मतदान भोलि बिहान 7 बजेका लागि सर्यो। एमाले ओडा र पालिका अधिवेशनको मिति तोक्यो। पूर्व राष्ट्रपति भण्डारी औपचारिक रूपमा सक्रिय राजनीतिमा पुनरागमन।
0: आज पनि देशका केही ठाउँमा पानी पर्यो, भोलि अझ बढ़ी वर्षाको सम्भावना। एलनिनोको प्रभावकै बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा, हिउँद सुक्खा हुन सक्ने।
1: मोबाइल कम्प्युटरको बढ़दो प्रयोगसँगै आँखामा सुक्खापन र अन्य समस्याको जोखिम, नियमित आँखा जाँच गर्न र सावधानी अपनाउन डाक्टरको सल्लाह।
2: सफा पानीले धुने, उचित मात्रामा पानी पिउनुपर्छ। डिहाइड्रेसनले गर्दाखेरि टाउको दुख्ने, आँखा सुक्खा हुने समस्याहरू हुन्छ। फलफूल र भिटामिन ए युक्त खानेकुराहरूले आँखालाई स्वस्थ राख्छ।
0: यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी एनी कार्सनलाई प्रदान गर्ने। नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई।
1: र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333, 4-93-555।
7: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। कांग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान 7 बजेदेखि शुरू हुने भएको छ। आज बिहान 7 बजेका लागि तोकिएको मतदान बिहान 10, दिउँसो 1 र 2:30 बजेका लागि सर्दै अन्तत आजका लागि स्थगित भएको हो। धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकोले मतपत्र छाप्न ढिलाइ तथा मतपत्रमा हस्ताक्षर गर्न नभ्याएपछि मतदानको मिति सरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यस्तै महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको खाजा खाना खर्च पार्टीले नै बिहोर्ने भएको छ। कोषाध्यक्ष उमेश श्रेष्ठले आज पत्रकार सम्मेलन गरेर महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौँ बसाएको खर्च पार्टीले बिहोर्ने जानकारी दिनुभएको हो। कांग्रेसले खाना खाजा दिए पनि बास खर्च प्रतिनिधि आफैले तिर्ने गरी होटल व्यवस्थापन गरेको छ। महाधिवेशनमा सहभागी 7,255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेद्वारको अन्तिम नामावली निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ। 15 महाधिवेशन अन्तर्गत पदाधिकारीमा उम्मेद्वारी दिएका 4 जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। यस्तै मतदान अघि नै 3 जना उम्मेद्वार भने निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भूषाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध निर्वाचित हुनुभएको हो।
1: नेकपा एमाले आउँदो मंगसिर 26 गते ओडा अधिवेशन गर्ने भएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटि बैठकले मंगसिर 26 गते ओडा र आउँदो पुष 4 गते पालिका अधिवेशन गर्ने निर्णय गरेको हो। यस्तै मंगसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय समेत गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। राष्ट्रिय भेलामा पार्टीका प्रदेश र जिल्लाका पदाधिकारी तथा संघ प्रदेश र पालिकाका जनप्रतिनिधि सहभागी हुनेछन्। पार्टीले नगर र ओडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने निर्णय गरेको छ। 13 जिल्लामा खाली रहेका अध्यक्ष पदमा स्थानीय कमिटिलाई नै निर्णय गरी केन्द्रमा नाम पठाउन भनिएको छ। स्थायी कमिटिको बैठक भोलि दिउँसो 1 बजे फेरि बस्ने भट्टले जानकारी दिनुभयो। यसैबीच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्कनु भएको छ। केन्द्रीय कार्यालयमा आयोजित समारोहमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेता तथा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। उहाँ 11 वर्षपछि पुनः एमालेको सक्रिय राजनीतिमा फर्कनु भयो। शपथ ग्रहण लगतै पार्टी कार्यालय च्यासलमा बसेको एमाले स्थायी कमिटिको बैठकमा पनि भण्डारी सहभागी बन्नुभयो।
0: आन्तरिक वायु सेवा कम्पनीहरू स्वीकृत भाडादर अनुसार सस्तोमा टिकट बिक्री वितरण गर्न सहमत भएका छन्। चाडपर्वको मौका छोपेर हवाई भाडादर बढ़ाएको भन्ने गुनासो बढ़ेपछि प्रधानमन्त्री बालेन्द्र शाहले यसबारे चासो देखाउनु भएको थियो। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। यो छलफलपछि स्वीकृत भाडादरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका क्यानले जनाएको छ। 2072 मंगसिर 27 गते तत्कालीन पर्यटन मन्त्री स्तरीय निर्णय अनुसार आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतम भाडादर निर्धारण गरिएको थियो। त्यही आधारमा कम्पनीहरूले यात्रुको चाप बढ़ेका बेला उच्चतम भाडा लिँदै आएका छन्, जुन सामान्यतया भन्दा निकै महँगो पर्ने गर्छ।
1: पर्साको वीरगंजमा रहेको नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माफी माग्दै छिट्टै काममा फर्काउने प्रतिबद्धता जनाएको छ। शिक्षा मन्त्रालयमा आज भएको छलफलमा मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले कलेजको निर्देशनप्रति राज्यको तर्फबाट माफी माग्नुभएको, उहाँले 24 दिनदेखि आन्दोलनरत चिकित्सकहरूलाई 12 घण्टाभित्र होस्टल छाड्न बाध्य पार्नु अमानवीय र लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको बताउनुभयो। छलफलमा सहभागी आवासीय चिकित्सकहरूले भने कलेजमा प्रोफेसरहरूको निगरानीमा समेत बिरामी जाँच्न नदिए र तेस्रो वर्ष पुग्दा समेत व्यावहारिक अभ्यासबाट वञ्चित भएको गुनासो गरेका छन्।
0: वैदेशिक रोजगारीको क्रममा जापानमा रहेका व्यक्तिलाई समेत गैर कानूनी रूपमा गाड़ी चालक अनुमति पत्र अर्थात लाइसेन्स जारी गरेको खुलासा भएको छ। यो प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख सहित 7 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगको विज्ञप्ति अनुसार यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरी संघको मिलेमतोमा 2077 साल मंगसिर 25 गतेदेखि जापानमा रहेका र नेपाल नफर्किएका व्यक्तिको नाममा समेत लिखित तथा प्रयोगत्मक परीक्षा उत्तीर्ण गराएको देखाइएको थियो। त्यस्तै फेल भएकाहरूको नतिजा सच्याएर र प्रयोगत्मक परीक्षामा सहभागी नै नभएका सहित 13 जनालाई कीर्ति कागजातका आधारमा लाइसेन्स उपलब्ध गराएको अनुसन्धानबाट खुल्न आएको छ। आयोगले तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादव, मेकानिकल सुपरभाइजर यादव प्रसाद अर्याल, अधिकृतहरू तुलसीराम अधिकारी र राजीव अर्याल विरूद्ध मुद्दा दायर गरेको छ। त्यस्तै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी दिल्ली नारायण पाण्डेय, इन्स्पेक्टर गणेश केवाली र सही उमानन्द खनाल विरूद्ध पनि भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानाको माग दावी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।
1: आज पनि देशका विभिन्न ठाउँमा पानी परेको छ। हिजोको तुलनामा केही कम वर्षा भएको भए पनि थुप्रै ठाउँमा पानी परेको हो। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै चितवनको जुवानीमा 43.2 मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौँ, भक्तपुर, सिन्धुपाल्चोक, चितवन, सङ्खुवासभा लगायतका जिल्लामा पनि पानी परिरहेको छ। आजभन्दा भोलि अलि धेरै ठाउँमा र तुलनात्मक रूपमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पर्सीदेखि भने मौसम खुल्न थाल्नेछ। यसैबीच प्रशान्त महासागरमा विकसित एल निनो प्रणालीका कारण यो वर्षको मनसूनमा औसत भन्दा कम वर्षा हुने अनुमान रहे पनि औसत सरह वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसून शुरू हुनु अघि यस वर्ष औसत भन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो। तर विभागको पछिल्लो विवरण अनुसार मनसून प्रवेश गरेको जून 19 तारीखदेखि अहिलेसम्म झण्डै 95% वर्षा भइसकेको छ। सामान्यतया नेपालमा मनसून भरिमा 1500 मिलिमिटर पानी पर्ने गरेकोमा यसपटक 1326 मिलिमिटर वर्षा रेकर्ड भएको छ। अहिले पनि केही भागमा मनसून बाँकी रहेकाले वर्षा थपिन सक्छ। त्रिवी जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक वंशिक बेलका अनुसार एलनिनोको प्रभाव दक्षिण एसियासम्म आइपुग्न समय लागेकाले मनसूनको समयमा यसको असर नेपालमा सोचे जस्तो नदेखिएको हो। अब हिउँदी वर्षामा भने एलनिनोको कारण कम वर्षा हुन सक्ने सह प्राध्यापक सिग्देलले बताउनुभयो। नोभेम्बरमा उत्कर्षमा पुग्ने अनुमान रहेको एलनिनो प्रणालीका कारण आउँदो हिउँदमा नेपालमा हिउँदे वर्षा कम हुन सक्ने जोखिम रहेको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा आँखामा हुने समस्या र सावधानीका उपायबारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
6: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
8: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा
6: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
6: न्यून सेवा शुल्क न्यून ब्याज दर
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
11: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान 7 बजेका लागि सर्यो। एमाले ओडा र पालिका अधिवेशनको मिति तोक्यो। पूर्व राष्ट्रपति भण्डारी औपचारिक रूपमै सक्रिय राजनीतिमा पुनरागमन। आज पनि देशका केही ठाउँमा पानी पर्यो। भोलि अझ बढ़ी वर्षाको सम्भावना। एलनिनोको प्रभावकै बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा। हिउँद सुक्खा हुने जोखिम लगायतका खबर प्रस्तुत
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। आज विश्व दृष्टि दिवस। आँखालाई माया गरौं दृष्टिको रक्षा गरौं भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। आँखाको स्वास्थ्यमा पर्याप्त ध्यान नदिँदा दृष्टि कमजोर हुनेदेखि आँखामा विभिन्न समस्या र रोगको जोखिम हुने गर्दछ। विशेष गरी मोबाइल कम्प्युटर तथा टेलिभिजन लामो समयसम्म हेर्ने र त्यस्ता उपकरण प्रयोग गर्नेमा अलि धेरै समस्या हुने गरेको पनि छ। नेपालमा अहिले आँखा सम्बन्धी समस्याको अवस्था कस्तो छ, आँखालाई स्वस्थ राख्न के गर्नुपर्छ भनेर साथी महेश गेवालीले बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका आँखा विशेषज्ञ डाक्टर आनन्द कुमार शर्मालाई सोध्नु भएको छ।
2: एडल्ट एजमा चाहिँ मोतिया बिन्दु नम्बर 1 कारण हो भने दोस्रो चाहिँ डायबिटिज रेटिनोपाथी ट्रमा र उमेर पुगेपछि रेटिनामा एज रिलेटेड म्याकुलर डिजेनरेसन भन्ने रोग हुन्छ। बच्चाहरूमा ब्लाइन्डनेसको कजहरूमा चाहिँ चस्मा लाउनु पर्ने समयमा पाउन चाहन नहुने हमिरा भएर लेजी आई हुने अम्लाटिया हुने जन्मजात रोगहरू छ कन्जनाइटल क्याटराक्ट ग्लकमा भनिन्छ। थोरै बहुत आँखाका क्यान्सरहरू पनि छन्। 7 महिनाभन्दा अगाडि जन्मेका बच्चाहरू आइसीयू अक्सिजनहरू भेन्टिलेसनमा बसेका नवजात शिशुका पनि आँखाका समस्याहरू हुन्छन्।
0: आँखा उपचारको लागि अस्पतालहरू पहुँच योग्य छन्।
2: समग्रमा साउथ इस्ट एसियाको सन्दर्भमा हेर्दाखेरि यहाँको आई केयर गुणस्तरयुक्त विश्वसनीयुक्त र एउटा लेभलको क्वालिटी आई केयर नेपालले प्रदान गर्दै गरेको छ। अरू अन्य विभागको हकमा हुने तपाईँले काठमाडौँमा मात्रै अपरेसन उपचार गराए पनि अथवा मेचीमा गराए पनि भैरवमा गराए पनि नेपालगञ्जमा गराए पनि खासै गुणस्तरमा त्यस्तो किसिमको अन्तर छैन। समग्रमा नेपालको आई केयरमा कुनै ब्याकलग छैन। धेरै समय कुर्नु पर्दैन। तपाईँले आज जताउनुभयो भने अपरेसनको लागि भोलिपल्ट पर्सिपल्ट तपाईँले गराउन सक्ने छ। एक्सेसेबल पनि छ। अफोर्डेबल पनि छ, क्वालिटी पनि छ, साथै प्रदेशमा अफल किसिमका टर्सरी लेभलका आई केयर सेन्टरहरू सब स्पेसिलिटीमा काम गर्नुपर्नेछ।
12: नागरिक आफूले चाहिँ कसरी ध्यान दिन सक्नुहुन्छ जसले गर्दाखेरि आफ्नो आँखालाई चाहिँ सुरक्षित राख्न सक्नुहुन्छ, काम गर्दाखेरि के कस्ता सावधानी अपनाउने, खानपान के गर्ने, जीवनशैलीमा के कस्ता सुधारहरू ल्याउने, ती कुराहरू चाहिँ के हुन सक्छन्?
2: जीवनशैली चेन्ज भएको छ, अहिलेको डिजिटल युजमा हामी धेरै समय मोबाइल र कम्प्युटरमा हामी समय व्यतीत गर्छौँ। सुखापना हुने एउटा समस्या हुन सक्छ, समुचित डिस्टेन्समा राखेर प्रयोग गर्नुपर्छ, त्यहाँबाट आएको डाइरेक्ट लाइटलाई प्रोटेक्सन गर्ने स्क्रिनहरू युज गर्नुपर्छ, 20 सेकेन्ड भए पनि आँखा चिम्लेर टाढा हरियो ऊहरू हेर्नुपर्छ, आँखामा सफा पानीले धुने, उचित मात्रामा पानी पिउनुपर्छ, डिहाइड्रेसनले गर्दाखेरि टाउको दुख्ने, आँखा सुखा हुने समस्याहरू हुन्छ, जङ्क फुडहरू नखाने, स्वस्थ खानेकुराहरू जुन हामीमा अभाइलेबल छ त्यो खाँदाखेरि हुन्छ, फलफूल र भिटामिन ए युक्त खानेकुराहरूले आँखालाई स्वस्थ राख्छ। अर्को कुरा के भनेदेखि, औषधिको सेवन गराएछ भने औषधिको साइड इफेक्ट के छ, यसले के पार्छ, असर पार्छ पार्दैन भन्ने कुराहरू, र सम्बन्धित डाक्टरले पनि आँखा चेकअप गर्नलाई रिफर गर्नुपर्छ। केटाकेटीको त केही समस्या छ भने पहिलो वर्षदेखि नै आँखा जोगाउनुपर्छ भन्छु म, जुन स्कूलमा भर्ना गर्नुभन्दा अगाडि चाहिँ कम्पलसरी गरेर उनीहरूको नियमित चेकअप गर्नुपर्छ। केटाकेटीले टिभी हेर्दाखेरि अगाडि अगाडि सरेर नजिक हेर्यो, आँखा चिम्सो पारेर हेर्यो भने अभिभावकले पनि त्यसलाई गाली गर्ने, त्यहाँबाट तान्ने होइन कि उसलाई उसको आँखा जोगाउनु पर्यो, किन यसरी हेर्यो, किन नजिक गयो भनेर प्रश्न गरेर उसलाई आई केयर सर्भिसमा पनि यसको जाँच हुन्छ, यसको इलाज हुन्छ प्राइमेरी सेन्टरहरूमा पनि।
0: उहाँ हुनुहुन्थ्यो बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका आँखा विशेषज्ञ डाक्टर आनन्द कुमार शर्मा। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, सरकारले पुरानो ऋण तिर्नकै लागि फेरि नयाँ ऋण लिने क्रम बढ़दै गएको पाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 प्रतिवेदनले सरकारले आन्तरिक ऋण बढ़ाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको सावा तथा ब्याज भुक्तानीमै खर्च भइरहेको देखाएको हो। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2078-79 तुलनामा 82-83 आन्तरिक ऋण 45% बढ़ेको छ। यसरी परिचालन भएको ऋण नयाँ विकास निर्माण र पूँजी निर्माणमा भन्दा पुरानो दायित्व चुकाउनमै सकिने गरेकोले अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न सकिरहेको छैन। आर्थिक वर्ष 77-78 कुल गृहस्थ उत्पादन जीडीपीको 40.72% रहेको सार्वजनिक ऋण 81-82 बढ़ेर 43.79% पुगेको छ। चालू खर्च निरन्तर बढ़िरहे पनि त्यही अनुपातमा राजस्व संकलन हुन नसक्दा सरकारको नियमित खर्च धान्न समेत ऋणको भार पर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ। आर्थिक वर्ष 2078-79 अहिलेसम्म सरकार निरन्तर बजेट घाटामा रहेको छ भने प्राथमिक बचत समेत ऋणात्मक हुँदै गएको छ। आयोगले चालू खर्चमा मितव्ययिता अपनाउन, बजेटको राजस्व दायरा विस्तार गर्न र ऋण परिचालन गर्दा आर्थिक गतिविधि बढ़ने सुनिश्चितता गर्न सरकारलाई सुझाव दिएको छ।
1: हिजो घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 2.31 अंकले बढ़ेर 2574.65 बिन्दुमा पुगेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा, माइक्रो फाइनान्स, अन्य र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 140 कम्पनीको शेयर बढ़ेकामा 127 घटेको छ। 11 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.74 करोड़को कारोबार भएकोमा आज 354 कम्पनीको 1.12 करोड़ कित्ता शेयर 3.93 करोड़ रूपियाँमा किनबेच भएको छ।
0: त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष 2083-84 लागि 30.87 करोड़ रूपियाँ भन्दा बढ़ी बजेट पारित गरेको छ। आज बसेको विश्वविद्यालय सभाको साधारण बैठकले रजिस्ट्रार रविन्द्र शिवाकोटीद्वारा प्रस्तुत बजेटलाई स्वीकृत गरेको हो। प्रस्तावित बजेट अनुसार आन्तरिक स्रोतबाट 15.24 करोड़ र नेपाल सरकारको अनुदानबाट 15.62 करोड़ जुटाउने लक्ष्य छ। तर सरकारले गएको वर्षको भन्दा 4.80 करोड़ रूपियाँ कम अनुदान विनियोजन गरेको र शिक्षक तथा कर्मचारीको तलब वृद्धिको दायित्व समेत थपिएका कारण झण्डै 8.31 करोड़ रूपियाँ अपुग हुने देखिएको छ। नीति तथा कार्यक्रममा प्राविधिक शिक्षा र अनुसन्धानलाई प्राथमिकता दिएको छ।
1: नेपालको राष्ट्रिय चरा समेत रहेको हिमालयको सुन्दर पंक्षी डाँफेमाथि मानव गतिविधिका कारण गम्भीर असर पर्न थालेको भारतमा गरेको एउटा अध्ययन देखाएको छ। भारतीय अनुसन्धानकर्ताहरूले गरेका दुईवटा अध्ययनले पूर्वाधार विकास, तीव्र शहरीकरण र ध्वनि प्रदूषणका कारण डाँफेको वासस्थान र संचार शैली दुवै फेर्दै गएको देखाएका द बेटर इण्डियामा प्रकाशित लेखमा उल्लेख छ। उत्तराखण्डको चोपटा र माध्यमेश्वर उपत्यकामा गरेको अध्ययन अनुसार गाड़ी र पर्यटकको कोलाहल बढ़ेका क्षेत्रमा डाँफेहरूले शान्त क्षेत्रका डाँफेको तुलनामा उच्च फ्रिक्वेन्सी वा बढ़ी पिचमा आवाज निकाल्ने गरेका छन्। हो हल्लाको बीचमा आफ्ना प्रजातिसँग सम्वाद गर्न उनीहरूले यो विधि अपनाएको अध्ययनको निष्कर्ष छ। यस्तै जलवायु परिवर्तन र मानवीय अतिक्रमणका कारण डाँफेहरू आफ्नो प्राकृतिक वासस्थान छोडेर अझ बढ़ी उचाइतिर सर्दै गएको पाइएको छ। विज्ञहरूका अनुसार यसरी वासस्थान संकुचित हुँदा उनीहरूको प्रजनन प्रक्रिया प्रभावित हुने र दीर्घकालमा जनसंख्या घट्ने खतरा बढ़ेको छ। डाँफेमा देखिएको यो परिवर्तनले सिंगो हिमाली पर्यावरणले नै संकट भोगिरहेको स्पष्ट संकेत गरेको प्रतिवेदनमा भनिएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: नेपालको एकमात्र डिटिएल सेवा डिस्क हो,
1: डिस्क हो, खुशीको कनेक्सन।
2: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
0: कृषि मन्त्र नार्कसँग।
4: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौ र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतीय संचार माध्यमका अनुसार उहाँको आज बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो। पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो। पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्र र उहाँका प्रशंसकहरूलाई स्तब्ध बनाएको छ। उहाँका स्लाम बम्बे, पारिन्दा, अंगार, क्रान्तिवीर, अग्निसाक्षी, वेलकम लगायत थुप्रै चलचित्रमा उहाँको भूमिका सम्झन लायक छ। पाटेकरको निधनसँगै हिन्दी तथा मराठी चलचित्र क्षेत्रले एक प्रभावशाली अभिनेता गुमाएको छ।
5: हुम्लाको सीमावर्ती क्षेत्रमा जड़ीबुटी संकलनको क्रममा हिमपहिरोमा परिबेपत्ता भएका मुगुका दुईजनाको शव भेटिएको छ। मुगुम कारमारोङ गाउँपालिका नौका अंगबहादुर रोकाया र ललितजंग बडुवालको शव संयुक्त सुरक्षा टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो। जड़ीबुटी संकलनका लागि गएको 13 जनाको टोली मध्ये उहाँहरू दुवैजना असोज 2 गतेदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो। नेपाली सेनाको नेतृत्वमा परिचालन गरिएको सुरक्षा टोलीले खोजीको क्रममा रोकायाको शव यसअघि असोज 17 गते र बडुवालको शव हिजो लिमीपाटन तथा सानो मिमी क्षेत्रमा फेला पारेको हो।
6: बाँकेका किसान छिटो र बढ़ी उत्पादनको खोजीमा लाग्दा स्थानीय बालीका धेरै जातहरू हराउँदै गएका छन्। कोहलपुरको मैट हावामा आयोजित 16 राष्ट्रिय जीन बैंक स्थापना दिवसमा किसान र विज्ञहरूले रैथाने बालीको संरक्षणमा गम्भीर बन्नुपर्ने बताएका छन्। कार्यक्रममा सामुदायिक जीन बैंक गावर भ्यालीका अध्यक्ष पुरमल बस्नेतले पुस्तौंदेखि प्रयोग हुँदै आएका बिउहरू नष्ट हुँदै गएको र बाँकी रहेका जोगाउन चुनौती बढ़ेको बताउनुभयो। उहाँले किसान आफैले बिउ संरक्षण र आदान प्रदान गर्ने परम्परालाई बलियो बनाउनु पर्नेमा जोड़ दिनुभयो। यसैबीच नेपाल कृषि अनुसन्धान केन्द्र परिषद नार्कका बाली प्रजनन विज्ञ डाक्टर मुकुन्द भट्टराईले रैथाने बालीको बजार माग बढ़दो रहेको उल्लेख गर्दै यसलाई उत्पादन र बजारीकरणसँग जोड़नु पर्ने बताउनुभयो।
5: सरकारले देशभर संचालित सामुदायिक विद्यालय मध्ये 85% भन्दा धेरैमा इन्टरनेट सुविधा पुगेको दावी गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सामुदायिक विद्यालय मध्ये 85.4% इन्टरनेट सुविधा पुगेको हो। त्यस्तै 29.6% सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला विस्तार भएको छ। 2077 सालदेखि संचालित राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत 4608 विद्यालयमा सूचना प्रविधि प्रयोगशाला अर्थात आईसीटी ल्याब निर्माण भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विद्यालयमा वैकल्पिक स्रोतबाट 69.6% विद्युत पहुँच पुगेको छ। नेपालमा धार्मिक प्रकृतिका विद्यालय समेत गरी 35,951 विद्यालय सञ्चालनमा छन्। तीमध्ये 27,010 सामुदायिक विद्यालय हुन्।
6: खोटाङमा भूमि प्रशासन कार्यालयका सेवाग्राहीले लेखापढ़ी व्यवसायबाट हुने सम्भावित ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण भएको छ। जिल्लामा रहेको भू सेवा केन्द्र व्यवस्थापन तथा सहजीकरण समितिको बैठकले आजदेखि लागू हुने गरी लेखापढ़ी व्यवसायका लागि शुल्क निर्धारण गरेको हो। कार्यालयका सेवाग्राहीहरू लेखापढ़ी व्यवसायबाट ठगीमा परेको गुनासो बढ़ेपछि पहिलो पटक सेवा शुल्क तोकिएको हो। जस अनुसार जग्गा राजीनामा, बकस पत्र, अंशभण्डा, नामसारी, सट्टापट्टा र दृष्टिबन्धक लगायत कामका लागि सेवा प्रकृति हेरी 1,000 देखि 1,500 रूपियाँसम्म शुल्क कायम गरिएको छ। यस्तै किता कार्ड भएमा थप 200 देखि 400 रूपियाँसम्म र सामान्य निवेदन तथा सिफारिशका लागि 500 रूपियाँ निर्धारण गरेको केन्द्रले जनाएको छ। तोकिएको भन्दा बढ़ी शुल्क लिएमा कानून बमोजिम कड़ा कार्यवाही गर्ने समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताउनुभयो।
5: काठमाडौँ उपत्यकामा श्रृंखलाबद्ध रूपमा लुटपाट गर्दै आएको आयन माझी समूहका नायकी सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सिन्धुलीका 24 वर्षीय आयन माझीलाई जडीबुटी पुलमुनि गोली प्रहार गरी पक्राउ गरेको हो। पक्राउ गर्ने क्रममा माझीले प्रहरीमाथि धारिलो हतियार प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि हवाई फायर र घुँडामुनि 1 राउण्ड गोली चलाएको थियो। उनको बयानको आधारमा प्रहरीले भक्तपुरबाट अन्य 2 सदस्य मनोज कुमार मुक्ता

0: योजना गर्ने कार्सनका साहसिक र नवीन कृतिहरूको लागि पुरस्कृत गर्ने निर्णय गरेको नोबेल समितिले जनाएको छ। उहाँले 1,10,00,000 स्वीडिस क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। कार्सनले कविता लेखनसँगै अनुवाद र विभिन्न विश्वविद्यालयमा अध्यापन गर्दै आउनुभएको छ। यस वर्षको पहिलो नोबेल पुरस्कार अन्तर्गत सोमबार चिकित्सा शास्त्र, मंगलबार भौतिक शास्त्र र हिजो रसायनशास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो। अब भोलि शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ।
1: यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2026 को नोबेल शान्ति पुरस्कारको लागि आफू योग्य रहेको दावी गर्नुभएको छ। आफूले दोस्रो कार्यकाल शुरू गरे यता 8 युद्ध अन्त्य गराएको दावी गर्दै उहाँले नोबेल शान्ति पुरस्कार दावी गर्नुभएको हो। ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दावी गर्नुभयो। ट्रम्पले नोबेल समितिले आफू जस्ता व्यक्तिलाई पुरस्कार नदिने प्रतिष्ठा बनाएको टिप्पणी गर्दै आफूलाई पुरस्कार नदिए पनि त्यसले आफूले गरेका कामको महत्व कम नहुने बताउनुभयो। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा पोप लियो, अन्तर्राष्ट्रिय फौजदारी अदालत र प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक लगायतको नाम चर्चामा रहेको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको हो। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरियता सुधार भएको हो। नामिबिया एक स्थान तल झर्दै 17 स्थानमा पुगेको छ। नेपालले गएको सेप्टेम्बरमा एसीसी प्रिमियर कपको उपाधि जिते यता एक दिवसीय क्रिकेट खेलेको छैन। अब नेपालले लीग 2 श्रृंखलामा आइतबार क्यानाडासँग खेल्नेछ। यो श्रृंखलामा घरेलु टोली ओमान, नेपाल र क्यानाडा सहभागी छन्। एक दिवसीय वरियतामा भारत शीर्ष, न्यूजील्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान 5 स्थानमा यथावत छन्।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: कांग्रेस नेतृत्व चयनका लागि आज हुने भनेको मतदान भोलि बिहान 7 बजेका लागि सर्यो। एमाले ओडा र पालिकाका महाधिवेशनको मिति तोक्यो। पूर्व राष्ट्रपति भण्डारी औपचारिक रूपमा सक्रिय राजनीतिमा पुनरागमन।
1: आज पनि देशका केही ठाउँमा पानी पर्यो, भोलि अझ बढ़ी वर्षाको सम्भावना। एलनिनोको प्रभावकैबीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा, हिउँद सुक्खा हुन सक्ने।
0: मोबाइल कम्प्युटर बढ़दो प्रयोगसँगै आँखामा सुक्खापन र अन्य समस्याको जोखिम, नियमित आँखा जाँच गर्न र सावधानी अपनाउन डाक्टरको सल्लाह।
1: यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी एनी कार्सनलाई प्रदान गर्ने, नोबेल शान्ति पुरस्कारको लागि आफू योग्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई।
0: र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यी असोज 24 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यी असोज 24 गते शनिबारको दिन
1: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
3: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजा आजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10 देखि 30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा चार पर्व लक्षित नेपाल प्रहरीको विशेष सुरक्षा योजना एक सामग्री प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडद्वारा नेपाल प्रहरीलाई हाइटेरा पीओसी P50 प्रो डिभाइस 20 थान, बडी वर्म क्यामेरा 25 थान, हाइटेरा ई प्याक युनिट 2 थान लगायतका विभिन्न संचार उपकरणहरू हस्तान्तरण गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा असोज 19 गते आयोजित कार्यक्रम बीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक निङ माले उक्त उपकरणहरू हस्तान्तरण गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हाइटेराबाट प्राप्त सहयोगले प्रहरी संगठनलाई समय सापेक्ष प्रविधि मैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। अपराध अनुसन्धान, दैनिक प्रहरी कार्य लगायतका कार्यहरूलाई थप चुस्त बनाउनुका साथै प्राप्त उपकरणहरूले विपदको कठिन समयमा भौगोलिक विकटतायुक्त क्षेत्रमा छिटो छरितो संचार सम्बन्ध स्थापित गरी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक निङ माले हस्तान्तरण गरिएका उपकरणहरूले प्रहरीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको उल्लेख गर्नुभयो।
0: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी शिक्षालय भरतपुरमा असोज 21 गते आयोजित एक कार्यक्रम बीच सोही शिक्षालयमा सञ्चालित 2-180 समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरूलाई नगद पुरस्कार प्रदान गर्नुभयो। सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले प्रहरी सहायक निरीक्षक आधारभूत तालिम 2-180 समूहका प्रशिक्षार्थीहरूद्वारा तयार पारिएको असै बेसिक 2-180 ब्याच अमिमोयर पुस्तक समेत विमोचन गर्नुभयो। सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले शारीरिक र मानसिक रूपमा कठिन यस आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल हुनुभएका सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई दिँदै आगामी व्यावसायिक जीवनको शुभकामना समेत व्यक्त गर्नुभयो। आधारभूत तालिम कुनै पनि प्रहरी अधिकृतको समग्र सेवाकालको प्रमुख आधार स्तम्भ भएको चर्चा गर्दै तालिमका दौरानमा सिकेका व्यावसायिक सिपले कार्यक्षेत्रमा आइपर्ने जस्तोसुकै विषम परिस्थितिमा पनि सही निर्णय लिन सक्षम बनाउने बताउनुभयो। उक्त कार्यक्रममा शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाले शब्दोच्चारणबाट प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनका साथै धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो। 2082 भदौ 22 गतेदेखि सञ्चालित उक्त तालिमबाट 43 महिला सहित कुल 310 प्रशिक्षार्थीहरू दीक्षित भएका छन्। कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आफ्ना अभिभावकहरूले धर्जानी चिन्ह सुशोभन गर्नुभएको थियो।
1: बागमती प्रदेश प्रहरी कार्यालय परिसरमा स्थापित नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ। यो नेपाल प्रहरीको चौथो विधि विज्ञान प्रयोगशाला हो। काठमाडौँ, धरान र नेपालगंजमा समेत नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाहरू रहेका छन्। अपराध अनुसन्धानलाई छिटो छरितो वैज्ञानिक विश्वसनीय र प्रमाणमुखी बनाउन उक्त प्रयोगशाला 2083 भदौ 22 गतेदेखि सञ्चालनमा आएको हो। उक्त प्रयोगशालामा लागू औषध परीक्षणका साथै बायोलोजी, सिरोलोजी र डीएनए का नमूना परीक्षणहरू समेत शुरू गरिएको छ। प्रयोगशालामा बागमती प्रदेशका मकवानपुर, चितवन र सिन्धुली तथा मध्य प्रदेशका बारा, रौतहट र सर्लाही जिल्लाहरूबाट सब पहिचान तथा अन्य फोरेन्सिक परीक्षणका लागि नमूनाहरू प्राप्त हुन्छन्। अपराध अनुसन्धानमा प्रमाणको सुरक्षित व्यवस्थापन तथा वैज्ञानिक परीक्षणसँगै अपराधसँग सम्बन्धित तथ्यको विश्लेषणमा प्रयोगशालाले विशेष भूमिका निर्वाह गर्दछ। वैज्ञानिक परीक्षणबाट प्राप्त प्रमाणले अनुसन्धानलाई थप विश्वसनीय बनाउन तथा अदालतमा बलियो प्रमाण प्रस्तुत गर्ने प्रक्रियामा समेत मदत गर्दछ।
0: अपराध समाचार। कास्की जिल्ला पोखरा महानगरपालिका 24 बस्ने 72 वर्षीय पूर्णभद्र त्रिपाठीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने 33 वर्षीय जगत दाहाललाई असोज 19 गते प्रहरीले पक्राउ गरेको छ।
1: नियन्त्रित लागू औषध ट्रामाडोल 800 ट्याब्लेट र डिकोलिक 800 ट्याब्लेट सहित तीनजनालाई सुनसरी जिल्ला धरान उपमहानगरपालिका सत्रबाट असोज 20 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका 4 बस्ने 27 वर्षीय अर्जुन श्रेष्ठ, सोही उपमहानगरपालिका 7 बस्ने 36 वर्षीय दीपक मगर र सोही उपमहानगरपालिका 15 बस्ने 34 वर्षीय बाबुराम बयलकोटी रहेका छन्। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 900 ट्याब्लेट सहित उदयपुर जिल्ला बेलका नगरपालिका 4 बस्ने 27 वर्षीय सबिन राईलाई असोज 20 गते प्रहरीले पक्राउ गरेको छ।
0: वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ तारकेश्वर नगरपालिका 5 बस्ने 33 वर्षीय दिपेन्द्र दाहाल, धादिङका 27 वर्षीय रमेश दनै, बागलुङका 26 वर्षीय युवराज रिजाल र रोल्पाका 50 वर्षीय वीरसिंह बाथा रहेका छन्। पक्राउ परेका मध्ये दिपेन्द्रले स्पेन पठाइदिन्छु भन्दै 3 जना पीड़ितहरूबाट 35,94,000 रूपियाँ, रमेशले रोमानिया पठाइदिन्छु भन्दै 1 जना पीड़ितबाट 2 लाख रूपियाँ, युवराजले न्यूजील्याण्ड पठाइदिन्छु भन्दै 1 जना पीड़ितबाट 4 लाख रूपियाँ र वीर सिंहले बेलायत पठाइदिन्छु भन्दै 1 जना पीड़ितबाट 16,78,000 रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट असोज 16, 17 र 19 गते पक्राउ गरेको हो।
1: बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्राहरू सहित चिनिया नागरिक 72 वर्षीय सोलाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट असोज 20 गते प्रहरीले पक्राउ गरेको छ। काठमाडौँबाट हङकङतर्फ जान लागेका उनको साथबाट नेपाली रूपियाँ 11,86,000, चिनिया युआन 52,190, अमेरिकी डलर 5,965, युरो 2060, अस्ट्रेलियन डलर 50 र हङकङ डलर 49,590 फेला पारी पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
0: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा अब प्रस्तुत गर्छौ चाडपर्व लक्षित नेपाल प्रहरीको विशेष सुरक्षा योजना एक सामग्री।
1: नेपालीहरूको नजिकिँदै गरेको महान चाड बडा दशैं, दीपावली, नेपाल सम्वत र छठ पर्व लगायतका पर्वहरूलाई विशेष केन्द्रबिन्दुमा राखेर नेपाल प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना 2083 लागू गरेको छ। चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई सफल एवं प्रभावकारी कार्यान्वयन गर्दै सुरक्षा व्यवस्थापनलाई थप मजबूत बनाउन सुरक्षा योजना लागू गरिएको हो। चाडपर्वमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, जनधनको सुरक्षा, महिला बालबालिका, अपाङ्ग एवं ज्येष्ठ नागरिकहरूको सुरक्षा र अधिकारको सम्मान गर्न नेपाल प्रहरीले सुरक्षा योजना अवलम्बन गरेको हो। चाडपर्वको अवधिमा देशभर समग्र सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन योजनाबद्ध रूपमा प्रहरी परिचालन, अनुगमन तथा सुरक्षा मापदण्ड समेतलाई लक्षित गरी सुरक्षा योजना अवलम्बन गरिएको छ। सो अवधिमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा हुन सक्ने दंगा, लुटपाट वा अन्य अप्रिय घटनाहरू एक स्थानमा घटेको घटनाले अर्को स्थानमा समेत प्रभाव पारी शान्ति सुरक्षामा खलल पुग्न सक्ने जस्ता सुरक्षा चुनौतीहरूप्रति विशेष रूपमा सचेत भई नेपाल प्रहरीले सुरक्षा योजना अवलम्बन गरेको छ। चाडपर्वमा हुन सक्ने ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार, अवैध हुण्डी कारोबार लगायतका आपराधिक गतिविधिहरू नियन्त्रण तथा न्यूनीकरण गर्न प्रभावकारी रूपमा प्रहरी परिचालित हुनेछन्। अन्तर्राष्ट्रिय खुला सीमा नाकाहरूबाट अवैध हात हतियार, पटका, विस्फोटक पदार्थ, लागू औषध लगायतको ओसार पसार तथा तस्करी नियन्त्रणमा समेत विशेष सुरक्षा व्यवस्था अपनाइएको छ। चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी लगायत 7 वटै प्रदेश प्रहरी कार्यालयहरूबाट 50,458 जनशक्ति परिचालन हुनेछन्। जसमध्ये काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत 7,668, कोशी प्रदेश अन्तर्गत 8,133, मधेश प्रदेश अन्तर्गत 7,230, बागमती प्रदेश अन्तर्गत 4,499, गण्डकी प्रदेश अन्तर्गत 5,188, लुम्बिनी प्रदेश अन्तर्गत 7,921, कर्णाली प्रदेश अन्तर्गत 5,314 र सुदूरपश्चिम प्रदेश अन्तर्गत 4,505 जना जनशक्ति परिचालन हुनेछन्। साथै सुरक्षा व्यवस्थापनलाई थप मजबूत बनाउन नागरिक प्रहरी सहकार्यलाई विशेष प्राथमिकतामा राखेर स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र सरोकारवाला निकायसँग निरन्तर सहकार्य तथा समन्वय गरिनेछ। चाडपर्वको समयमा भरपर्दो सुरक्षा व्यवस्थाको लागि परम्परागत शैली भन्दा पनि प्रविधिमा आधारित सुरक्षा निगरानीलाई विशेष प्राथमिकतामा राखिएको छ। लामो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रु तथा राजमार्ग सुरक्षालाई विशेष मध्यनजर गरी नेपाल प्रहरीबाट यात्रुको सुरक्षा तथा सड़क सुरक्षा व्यवस्थापन गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको छ। काठमाडौँ उपत्यका लगायतका देशभरका प्रमुख शहरहरूमा चाडपर्वको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन विशेष सुरक्षा योजना अनुरूप प्रभावकारी रूपमा प्रहरी परिचालित हुनेछन्। काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधनहरूको सम्बन्धमा बाहिरिनुभन्दा अघि नै प्रत्येक चालकहरूको सवारी चालक अनुमति पत्र चेक जाँच, मादक पदार्थ एवं लागू पदार्थ सेवन चेक जाँच, सीट क्षमता अनुसार यात्रु राखे नराखेको चेक जाँच, ट्राफिक कम्युनिकेशन एप्लिकेशनको प्रयोग गरी लामो दूरीको सवारी साधनहरूमा दुईजना चालक भए नभएको चेक जाँच गर्ने र प्रत्येक सवारी साधनहरूको मेकानिकल टेस्ट गरेको प्रमाण पत्र समेत चेक जाँच गरिनेछ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयहरूबाट 1165 जनशक्ति परिचालन गरी देशभरका विभिन्न स्थानमा 408 यात्रु सहायता कक्ष स्थापना गरिएको छ। साथै अन्तर्राष्ट्रिय सीमा नाकाका 108 स्थानमा हेल्प डेस्क स्थापना गरी थप 705 जनशक्ति परिचालन भएका छन्। यात्रु सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गर्ने, हराएका भेटिएका व्यक्ति तथा सामान सम्बन्धी समन्वय गर्ने, महिला बाल बालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सहायता गर्ने, यात्रुहरूको गुनासो तत्काल सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाउने र शंकास्पद गतिविधिको सूचना संकलन गरी आवश्यक रूपमा प्रहरी परिचालन गरिनेछ। चाडपर्वको समयमा सुरक्षाको लागि उपलब्ध आधुनिक प्रविधिहरू जस्तै सीसीटीभी क्यामेरा, बडी वार्म क्यामेरा, ड्रोनको प्रयोग, तालिम प्राप्त कुकुरहरू परिचालन तथा प्रहरी संचार प्रणाली मार्फत रियल टाइम सूचना आदान प्रदान गरिनुका साथै सामाजिक सञ्जालहरूको निगरानी गरी सामाजिक सञ्जालमा प्रभाव हुने डिजिटल सूचनाको विश्लेषण गरी सुरक्षा व्यवस्थापनलाई चुस्त दुरूस्त बनाउन आवश्यक रूपमा प्रहरी परिचालन गरिनेछ। चाडपर्वको अवसरमा विभिन्न आकर्षक उपहार दिने भन्दै हुन सक्ने नक्कली अनलाइन सपिङ, अनलाइन ठगी, बैंकिङ ठगी, ओटीपी पिन तथा पासवर्ड मागेर हुन सक्ने फिसिङ लगायतको डिजिटल आपराधिक गतिविधि नियन्त्रण गर्न आम नागरिकहरूलाई ओटीपी पिन, पासवर्ड, बैंकिङ क्रेडेन्सियल तथा गोप्य विवरण कसैलाई पनि नदिन, शंकास्पद लिंक, क्यूआर कोड, लटरी वा अनलाइन फेस्टिभल अफरमा विश्वास नगर्न, एआईबाट बनाएको आवाज भिडियो वा आफन्त अधिकारीको नाममा आएको असामान्य रकम माग्ने सन्देशलाई तुरन्त विश्वास नगर्न र सचेत रहन विशेष सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। काठमाडौँ उपत्यका लगायत प्रमुख शहरमा सुरक्षा व्यवस्था मजबूत बनाउन मुख्य बजार तथा सपिङ मल, मार्ट, बैंक तथा वित्तीय संस्था, बस पार्क तथा सार्वजनिक यातायात केन्द्र, विमानस्थल, धार्मिक स्थल, पर्यटकीय स्थल, मनोरञ्जन स्थल, मुख्य सड़क तथा चोक, शहरका प्रवेश निकास नाका, सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखी प्रहरी परिचालन गरिनेछ। चाडपर्वको जोखिम र स्थानीय सुरक्षा संवेदनशीलताको आधारमा कमाण्ड पोस्ट क्यूआरटी परिचालन हुनेछन्। सीमा नाकामा हुने अवैध गतिविधि, तस्करी र अवांछित क्रियाकलाप रोक्न पैदल तथा मोबाइल गस्ती, ग्रामीण गस्ती, लोकमार्गमा क्रस पेट्रोलिङलाई अझै प्रभावकारी बनाउँदै लगिनेछ। साथै लामो समय घर छोडेर जाँदा झ्याल, ढोका, ग्यास तथा विद्युत राम्रोसँग जाँच गर्न, घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, भीड़भाड़मा नगद, गरगहना तथा महँगा मोबाइल बोकेर हिँड्दा विशेष सावधानी अपनाउन आम नागरिकलाई विशेष अनुरोध गरिएको छ। मादक तथा लागू पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न, बालबालिका तथा ज्येष्ठ नागरिकलाई भीड़भाड़मा एक्लै नछोड्न, जुवातास, अवैध सट्टेबाजी तथा लागू औषधबाट टाढा रहनका साथै कुनै शंकास्पद वा आपराधिक गतिविधि देखिएमा तत्काल नेपाल प्रहरीलाई खबर गर्न समेत नेपाल प्रहरीले अनुरोध गरेको छ। चाडपर्वलाई सुरक्षित बनाउन नेपाल प्रहरीको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिक, स्थानीय समुदाय, व्यवसाय, यातायात व्यवसाय, बैंक तथा वित्तीय संस्था र सरोकारवाला निकायहरूको समेत साझा जिम्मेवारी हो। नागरिकबाट समयमै प्राप्त हुने सूचना अपराध रोकथाम तथा अनुसन्धानका लागि महत्वपूर्ण हुने भएकाले शंकास्पद गतिविधि भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको आधिकारिक सम्पर्क माध्यममा जानकारी गराउन अनुरोध गरिन्छ। नेपाल प्रहरीले चाडपर्वको समयमा नागरिकको सुरक्षा, सहज आवागमन तथा शान्तिपूर्ण वातावरण कायम गर्न सूचना प्रविधि प्रहरी परिचालन नागरिक सहकार्यलाई मुख्य आधार बनाउँदै सुरक्षा व्यवस्था मिलाएको छ। ढुक्क भएर चाडपर्व मनाउनुहोस्। नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव तपाईहरूको साथमा छ।
0: तपाईँ टिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो चार पर्व लक्षित नेपाल प्रहरीको विशेष सुरक्षा योजना सम्बन्धी एक सामग्री। हवस्त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र सुलोचना वज्राचार्य, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ्स्मै।

0: भएको आयो चाहिँ लौ आयो आयो भन्दै छौ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघझैं रेडियो टाइगर स्टुडियो टाइम
3: यति बेला साँझको 7 बजेको छ साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
4: यी असोज 24 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्
4: यी असोज 24 गते शनिबारको
3: दिन सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान पाठेघरको जाँच लामो समयसम्म पेट दुख्ने समस्याको जाँच पत्थरीको जाँच पित्त थैली तथा कलेजोको जाँच छातीमा भएको गाँठा गुठीको जाँच थाइराइड स्क्यान सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517
5: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ यदि छ भने अब तपाईँको लागि खुसीको खबर काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ यदि तपाईँलाई ग्यास एसिडिटी पेट पोल्ने खाना नपच्ने डकार धेरै आउने पेट फुल्ने तथा भारी हुने अल्सर बारम्बार पेट दुख्ने अपान्न वाए टाइफाइड एच पाइलोरी संक्रमण कब्जियत वा पखाला गल ब्लाडर स्टोन फ्याटी लिभर जन्डिस हेपाटाइटिस ए बी सी कलेजो सुनिने सिरोसिस कलेजोमा पानी जम्ने कलेजोमा सिस्ट वा ट्युमर अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस् पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस् स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस् याद राख्नुहोस् प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी बीपी चोक नेपालगंज नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य फोन नम्बर 081-530-105 र 97-053-00-450
6: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ
7: कहाँबाट हुनु नि दिदी म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु
6: विजय सुनचाँदी पसलमा नै किन नि
7: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला जुली फुली मंगलसूत्र जन्तर छड्के तिलहरी इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ प्रोपराइटर श्यामलाल सुनार विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया सम्पर्क नम्बर 98-83-68-58 ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो
2: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो

0: घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिसा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिसा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 9850825002 र 9820441461।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाघधुन।
2: Bless the digital, enjoy with us.

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
2: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
3: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
2: अरे अरे सपना, तिमी कता जान लागे कि?
4: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
2: ए रमेश, पर्ख न, कता हिँडेको के?
5: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइतु।
2: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
3: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
2: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
3: नमन सपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका 1, भरिगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।
6: होइन दिदी, किन निराश भएर बस्नु भएको?
7: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेको छु नि बहिनी।
6: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
1: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनसादीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
8: नरेश सुनसादी पसलको शाखा अब बगनाहा बजारमा पनि।
1: प्रोप्राइटर नरेश सुनार, नरेश सुनसादी पसल, भुरीगाउँ बजार बर्दिया, सम्पर्क मोबाइल नम्बर 98484534।
9: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
10: यी असोज 24 गते शनिबारको दिन
9: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
10: यी असोज 24 गते शनिबारको दिन
9: सेवाहरू, गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597।

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर
1: आजमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा नेपाली कांग्रेसको नेतृत्व चयनमा ढिलाइ, पटक पटक समय सार्दै मतदान, अब भने भोलि मात्र परिणाम चाहिँ कहिले आउँछ?
1: म्याक्सिमम लाग्यो भने 3 दिन नत्र 2 दिन भित्रमा रिजल्ट दिएर।
0: अर्को दल एमालेको आन्तरिक राजनीति बारे पनि चर्चा, नेता रघुवीर महाशेरसँग कुराकानी, अनि
2: लास्नी भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
0: भोटेकोशीको बारीमा बेपत्तालाई सम्झिरहेका तिनका परिवारजनको पीड़ा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। पूर्वी युक्रेनी शहर क्रामातोक्समा दुईवटा बसमा भएका आक्रमणमा कम्तीमा 30 जनाको मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीहरूले सार्वजनिक गरेका तस्विरहरूमा जलेर ध्वस्त भएका बस र सड़कभरि छरिएका भग्नावशेषहरू देखिन्छन्। उक्त क्षेत्रका प्रमुखले रूसले जान जान सर्वसाधारणलाई निशाना बनाएको र युद्ध सम्बन्धी सबैजसो नियमहरूको उल्लंघन गरेको आरोप लगाएका छन्। सुरक्षा अवस्था बिग्रिएको भन्दै उनले क्रामातोक्स र नजिकैको स्लोभियान शहरमा सार्वजनिक यातायात सेवा बन्द गर्ने आदेश दिएका छन्। युक्रेनको राजधानी शहर किएवमा पनि दुईवटा छुट्टा छुट्टै आक्रमणमा परि 3 जनाको मृत्यु भएको बताइएको छ। मध्य पूर्वबाट हुने पेट्रोलियम आपूर्तिलाई लिएर व्याप्त चिन्ताका कारण तेलको मूल्य थप 5% वृद्धि भएको छ। अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारल $105 भन्दा केही माथि पुगेको छ। बीबीसीका सेवास्टियन अफर भन्छन्, एक्सियस न्यूज साइटले वाशिङटनले नोभेम्बरको मध्यावधि निर्वाचन अघि इरानमाथि नयाँ आक्रमणहरू गर्न सक्ने भन्ने खबर छापेको छ। बीबीसी संवाददाताको भनाई, त्यस्ता खबरले पछिल्लो यस मूल्य वृद्धिलाई बढ़ावा दिएको विश्लेषकहरू बताउँछन्। तर एकजना बजार विश्लेषकका अनुसार यो वाशिङटनले तेहरानमाथि दबाव बढ़ाउने प्रयास मात्रै पनि हुन सक्छ। साउदी अरबको राजधानी रियादमा ठूला विस्फोटनका आवाजहरू सुनिएका छन्। इरान समर्थित यमनका हुती विद्रोहीहरूले रियाद विमानस्थलमा आक्रमण गरेको दावी गरेका छन्। साउदी नेतृत्वको गठबन्धनले भने हुथीहरूले रियादलाई लक्षित गरी प्रहार गरेका दुईवटा ब्यालिस्टिक क्षेपास्त्रलाई विजयमा रोकेको जनाएको छ। सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको एउटा भिडियोमा विमानस्थलबाट धुवाको ठूलो मुस्लो निस्किरहेको देखिन्छ। यस विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन, तर विभिन्न स्रोतहरूले त्यहाँ रोकिएको एउटा खाली विमानमा प्रहार भएको जनाएका छन्। इजरायलले अधीनस्थ पूर्वी जेरुसलममा रहेका ब्रिटिश वाणिज्य दूतावासलाई नियोगका रूपमा घटाएको छ। गैर कानूनी रूपमा बनाइएका वेस्ट ब्याङ्कका बस्तीबाट उत्पादन हुने इजरायली सामानहरू प्रतिबन्धित गर्ने ब्रिटेनको निर्णयको विरोधमा इजरायलले यसअघि उक्त कूटनीतिक भवन पूर्ण रूपमा बन्द गर्ने धम्की दिएको थियो। करिब 200 वर्षदेखि सञ्चालनमा रहेको उक्त कूटनीतिक भवनमा अब कम कर्मचारीहरू हुनेछन् र इजरायलले उसका गतिविधिको दायरा सीमित हुने भनेको छ। ब्रिटेनले इजरायललाई वाणिज्य दूतावास बन्द गर्ने कुनै कानूनी अधिकार नभएकोमा जोड़ दिइरहेको छ। र यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवि, लेखिका तथा अनुवादक एन कार्सनले पाउने नोबेल पुरस्कार समितिले घोषणा गरेको छ। कार्सनका सिर्जनाहरूमा प्राय पद्य, गद्य र संवादको सम्मिश्रण पाइन्छ। समीक्षकहरूले त्यसलाई कुनै निश्चित विधामा नबाँधिने मिश्रणका रूपमा व्याख्या गर्ने गर्छन्। 76 वर्षीय कार्सन 20 वटा भन्दा बढी पुस्तक एवं अनुवाद कृतिकी सर्जक हुन्। काव्यिक उपन्यास अटोबायोग्राफी अप्रेड उनका सबैभन्दा चर्चित कृति मध्ये गनिन्छ। ग्रीक मिथकको आधुनिक प्रस्तुति रहेको उक्त कृतिले समलिङ्गी पहिचानको विषयलाई समेटेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। काठमाडौँमा जारी नेपाली कांग्रेसको महाधिवेशन 5औं दिन पुग्दा समेत नेतृत्व चयनको निम्ति मतदान हुन सकेको छैन। आज पटक पटक मतदानको समय सार्दै उक्त पार्टीले अब भोलि बिहान मात्र मतदान गर्ने निर्णय गरेको छ। कांग्रेस सभापतिमा गगन थापा विरूद्ध पनि उम्मेद्वारी परेको छ। उनका प्रतिस्पर्धी तुलनात्मक रूपमा कमजोर र अपरिचित अनुहार रहेको बताइन्छ। अन्य कतिपय पदमा भने चर्चित र वरिष्ठ नेताहरूबीच चुनावी भिडन्त हुन लागेकाले त्यसमा धेरै जसोको चासो पाइन्छ। तर कांग्रेसको मतदान किन निर्धारित समयमा हुन सकेन? कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का,
1: चुनाव भनेपछि यो देख्दाखेरि त्यहाँनिर 7,000 तान्छन् हो होइन, तर मतपत्र 2,87,000 जस्तो छाप्नुपर्छ। हाम्रो 23 क्लस्टर छ, त्यसमा मेरो त्यहाँनिर 20 जना सिग्नेचर हो, मतदान अधिकृतहरूको त्यहाँनिर 32 जना त्यहाँनिर कानुन व्यवसायीहरूले वरिष्ठ अधिवक्ताहरूले मतपत्र चाहिँ सही गर्न भ्याउनु भएन। 3 बजेतिर दिउँसो त्यहाँनिर फेरि सुरु गरेर भ्याउँथे म, 3 बजे चाहिँ सुरु गरे भने बेलुका चाहिँ 12:02:01:02 जान सक्ने आकलन गरी त्यो राति चाहिँ तपाईँलाई थाहा छ नि अब मतदाताहरू पनि यही हो अलिअलि केही होला अलिअलि यसो केही खायो अरे भने फेरि झगडा सगडा होला कसैले कसैलाई पानतुन गर्ला त्यति भयो भने त्यो त नमजा हुन्छ नि अहिलेसम्म मैले स्मुथली फाँकिराखेँ जस्तो लाग्छ राति चाहिँ गरेर के नै गर्यो भन्ने निष्पक्षता पनि अलिक मान्छेले शङ्का गर्ने साथीहरू भएको हुनाले मैले भोलि बिहान 7 बजे गरिदियो बेलुका चाहिँ 3 बजेसम्मलाई समय राखेको छु 7 देखि 3 सम्म भयो भने चुनाव सिद्धिहाल्छ भनेर मैले राखेँ हो त्यसमा कहीँ केही खोज छैन
0: तर 3 बजे सकिएला त
1: टाइम मैले चाहिँ क्यालकुलेसन गर्दाखेरि सिद्धिन्छ भनेरै राखेँ हो 3 बजेसम्म सिद्धेन भने नि 4 गर्ला 5 गर्ला त्यो 2 घन्टा भन्दा प्रोग्राम हुनै हुँदैन
0: पाँच छ दिन त भइसक्यो मतगणनाको अन्तिम परिणाम आउन चाहिँ कति समय लाग्छ फेरि
1: मतगणना हाम्रो केन्द्रीय कार्यालयमै गन्दी त्यहाँनिर वातावरण मिलाएको छ मैले 10-12 काउन्टर राख्यो भने चाहिँ त्यो मिसिनले गर्ने जस्तै चाँडै नै हुन्छ भन्ने लाग्छ मलाई म्याक्सिमम लाग्यो भने 3 दिन नत्र 2 दिनभित्रमा म रिजल्ट हेराउँछु
0: उनी थिए काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का अर्को दल नेकपा एमाले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक वरिष्ठ नेताको रूपमा सहभागी भएको बैठकले सो निर्णय गरेको हो विगतमा नेतृत्व परिवर्तनको निकै चर्चा भइरहेको एमाले राष्ट्रिय भेला चाहिँ किन गर्न लागेको यो प्रश्न हामीले सोधेका थियौं एमालेका उपमहासचिव रघुवीर महासेठलाई
4: मन्त्रीमा चाहिँ हामी चाहिँ 7 प्रदेशमा एकै दिन वार्ड र पालिका अधिवेशन गर्ने निर्णय गरेका छौँ त्यस पछाडि हामीले एउटा राष्ट्रिय भेला र त्यसपछि हामी प्रदेश स्तरीय भेला गर्छौँ त्यसको मुख्य उद्देश्य भनेको जुन प्रकारले अहिले एमालेमाथि आक्रमण भएको छ सत्ता पक्षबाट त्यो कुरा सँगसँगै हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धी जानकारी गराउनु पार्टीलाई पुनर्जागरणको लागि अर्थात् अझ ऊर्जा दिनको लागि कार्यकर्तामा उत्साह ल्याउनको लागि र आगामी चुनावलाई लक्षित गर्दै हाम्रो यो भेला हुन्छ
0: भनेपछि अब यो नेतृत्व परिवर्तनको मुद्दा चाहिँ त्यहीबाट सिद्धिन्छ औपचारिक रूपमा
4: नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर कसैले पनि हिजो पनि भनेको थिएन पुनर्गठनको कुरा उठाएको थियो र त्यो पनि विधेयक प्रक्रिया मार्फत जानको लागि त्यसैले यो नेतृत्व परिवर्तनको कुरा त न हिजो थियो न आज छ न भोलि रहनेछ त्यसको त हाम्रो विधि प्रक्रिया छ त्यो विधि प्रक्रिया अब महाधिवेशन छन् जे गर्नुपर्छ त्यो त्यही बेला निर्णय हुन्छ त्यो
0: विशेष महाधिवेशन गर्ने राष्ट्रिय भेला गर्ने अनेक विधि प्रक्रिया थिए त्यसैको पनि माग भइरहेको थियो नि पार्टीमा त
4: होइन माग भएको होइन छलफलको लागि यो कुराहरू लगेको
0: हो हस्ताक्षर अभियान चल्यो पार्टीका महासचिवहरू वरिष्ठ नेताहरू कैयौँले त्यो मुद्दा उठाएर हिँडेको बैठकमा समेत कुरा उठाएको भनेर आयो त्यो सबै गलत थियो
4: सिग्नेचर गर्ने अभियान भएको जस्तो मलाई लाग्दैन मौखिक कुरा भयो होला
0: तपाईँको जुन आज बोलि सुन्यो यो त अलिक तपाईँको पार्टी अध्यक्षले दिएको चेतावनी पछि अलिक तसै जस्तो सुन्यो नि त तपाईँको आवाज
4: हेर्नुहोस् पार्टी अध्यक्षले कसैलाई चेतावनी दिए जस्तो मलाई लाग्दैन र चेतावनीको कुनै अर्थ पनि हुँदैन सबै विधि प्रक्रियाबाट आएको छ चेतावनीले केही हुनेवाला छैन चेतावनी यदि दिनुभएको छ भने त्यसको कुनै अर्थ छैन किनकि पार्टीभित्र विधान छ विधि प्रक्रिया छ त्यसैले चेतावनी दिनु नदिनु कुनै अर्थ चाहिँ मैले बुझाएको छैन
0: तर विगतमा तपाईँले पनि हामीसँग त पुनर्गठनको आवश्यकताको बारेमा व्यापक बहस गर्नुभयो भन्नुभयो पनि
4: होइन मैले सुन्ने पुनर्गठनको बारेमा मैले एकदमै गरेको जस्तो मलाई लाग्दैन
0: मसँगै कुरा गर्दाखेरि
4: देशको होइन देशको आवश्यकता हो पार्टीमा ऊर्जा ल्याउनु पर्छ ऊर्जा कसरी ल्याउने हो त्यो विषय बारेमा सोच्नु पर्छ भन्ने मेरो हिजो पनि भनाइ थियो आज पनि भनाइन्छ कसरी हुन्छ जसरी हुन्छ पार्टीभित्र चाहिँ ऊर्जा उत्पन्न चाहिँ ऊर्जा चाहिँ ल्याउनु पर्यो उत्पन्न गर्नु पर्यो
0: अब त्यो अध्यक्षमा केपी शर्मा ओलीलाई राखेर पनि त्यो सम्भव छ भन्ने तपाईँ लाग्छ
4: सुन्नुहोस् न उहाँलाई हटाउनलाई पनि त विधि प्रक्रिया चाहियो नि त
0: भनेपछि तपाईँहरूको बल पुगेन भन्ने निष्कर्षमा तपाईँहरू पुग्नुभयो त्यसो भए के के हो
4: त्यस्तो केही पनि होइन न मैले भने नि हिजो नेतृत्व परिवर्तन गर्ने कुरा हिजो पनि थिएन पार्टीलाई पुनर्गठन गरेर कसरी बलियो बनाउने त्यो कुरा हिजो पनि भएको थियो र यो जति भेला हामी गर्दैछौ त्यो सबै पार्टीलाई बलियो बनाउनलाई नै गर्दैछौ
0: उनी थिए नेकपा एमालेका नेता रघुवीर महासेठ तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटे कोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातीमालो शुरू गरेका छौं। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। सरकारले उक्त बाढ़ीमा परेर बेपत्ता भएकाहरूसँग सम्बन्धित समेत 3 अध्यादेश राष्ट्रपति समक्ष सिफारिश गरेको छ। मन्त्री परिषदको हिजोको निर्णय अनुसार आज सिफारिश गरिएको हो, जसमा भूमि र वन सम्बन्धी अध्यादेशहरू पनि रहेको जानकारी दिँदै राष्ट्रपति कार्यालयका प्रवक्ता तथा सहसचिव कृष्णनाथ शाही,
5: राष्ट्रपति कार्यालयमा प्राप्त भएपछि हामी राष्ट्रपतिज्यूको निजी सचिवालयमा जानकारी गराउँछौ। त्यो जानकारी भएको छ, प्रक्रियागत हिसाबले त्यो अध्ययन शुरू भइसकेको छ आजदेखि।
0: विपद सम्बन्धीको बारेमा त के बाहिर आइरहेको छ, तर अन्य अध्यादेशको अन्तर्वस्तुको बारेमा केही भन्न मिल्छ तपाईँले?
5: अहिले चाहिँ राष्ट्रपति कार्यालयले प्राप्त मात्रै गरेको छ र त्यसलाई चाहिँ अध्ययन गर्ने विज्ञजीवहरू हुनुहुन्छ, कार्यालयले अध्ययन गर्न बाँकी छ। अहिले खालि के हो भने कार्यालयमा प्राप्त भएको मात्रै हो र त्यसलाई चाहिँ गरिदिएर अथवा नेपाल सरकारले पेश गरेका कुराहरू हेर्दै निकाय अथवा चाहिँ विज्ञहरू हुनुहुन्छ, उहाँहरूले हेरेपछि मात्रै त्यो कुरो बाहिर आउँछ।
0: उनी थिए राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाही। बाढ़ीमा हराइरहेकाहरूका परिवारलाई राहत दिन र अन्य काम सहज तुल्याउन सरकारले अध्यादेश सिफारिश गरेको बताइएको छ। बाढ़ीबाट विस्थापित भएकाहरूमा परिवारका सदस्य गुमाएकाहरू पनि छन्। परिवारको सारथी गुमाउँदाको पीड़ाले छटपटीमा रात बिताइरहेकाहरूको पीड़ा पस्किँदैछन्। नुवाकोटबाट शक्तिमाया तामाङ।
6: रसुवाको आमा छोदिङ गाउँपालिकाकी लक्ष्मी यालमो घलेकी परिवारको जीवन सोचे जस्तै चलिरहेकोमा गत भदौ 10 गते आएको बाढ़ीले जिउने सहारा खोसेपछि हिजो आजको समय बिताउन कठिन भइरहेको उनले बताइन्। 3 सन्तान लिएर शिविरमा बसिरहेकी उनलाई शनिबार नाइडी हुन्थ्यो जस्तो लाग्छ भन्दै उनी भक्कानी।
2: जुन दिन त डाक्टर हुन्छ त्यही दिन आउँछ रे, बाहिर गएको छ भनेर भन्दाखेरि बाहिर हुँदाखेरि त मम्मी भिडियो कल आउँथ्यो, अनि बाबालाई फोन गर्नु न मात्रै भनेर बस लास भए पनि भेटेको भए पनि अलिकति त चित्त त बुझ्थ्यो, लास नि भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
6: पासाङ ज्योमो तामाङलाई अहिले बुढेसकालमा छोरा गुमाउँदाको पीड़ा छ। उनी भन्छन् लास मात्र भए पनि भेटेको भए चित्त बुझाउन सक्थ्यो होला, विपनामा नभेटे पनि सपनीमा भए पनि भेट्छ कि भनेर नाम जपेर सुच्छु, तर सपनीमा पनि भेटिँदैन।
7: फर्केर आउँछ उही के भने हेरेको आउँदैन, मामी भनेको भन्दा उही भन्दैन, छोरा याद आउँछ कहाँ जाने।

0: प्रतिक्रिया जनाएको छैन। यसका साथै बीबीसी नेपाली सेवाको साझा पक्र हेर्न सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावितहरूका लागि हाम्रो विशेष कार्यक्रम बीबीसी हातीमालो एकुरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने भोलि बेलुकी पाउने 9 बजेसम्मको निम्ति विदा दिनुहोस्। नमस्कार।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। Radio Tiger Studio Time। यति बेला रात्रिको 9 बजेको छ।
2: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौं। शुभरात्री।